0: हजुर, नेपालमा पहिलो चोटि हुँदै
1: 4 वर्ष लगाएर पालिकाको सार्वजनिक स्थानमा जंक फूड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीड़ित बालबालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
0: बच्चा बच्चीहरूलाई चाहिँ जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुडको अन्त्य गर्नुपर्छ। आफ्नै घरको लोकल उत्पादनहरू दिवा खाजाको रूपमा प्रयोग गर्नुपर्छ। हजार दिनका मैदा दिदी बहिनीले समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ। है, बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पालिका भरिबाट 6 जना बच्चाहरू कुपोषण देखिएको थियो।
1: यो अभियानमा गाउँपालिकाले 6 करोड बढी खर्च गरेको छ।
0: झन्डै हाम्रो 6 करोडको लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1 करोड, दोस्रो वर्ष 90 लाख, तेस्रो वर्ष 3 करोड र यो चौथो वर्षको 1 करोड 63 लाख।
1: स्वास्थ्य, शिक्षा, महिला तथा बाल बालिका, कृषि, पशु पक्षी विकास, खानेपानी तथा सरसफाई र शासकीय प्रबन्धका कुल 49 वटा सूचकमा 80% माथिको प्रगति भएमा पोषण मैत्री पालिका घोषणा गर्न मिल्छ। चुकेका ठाउँहरूलाई प्राथमिकता दिएर यसलाई दिगोपन दिने गाउँपालिका उपाध्यक्ष भीमसेन बनको भनाइ छ।
2: नागरिकहरूको व्यवहार परिवर्तन सुरु भयो। बाल विकास निर्माण हुँदाखेरि न्यूनतम पनि यिनी सूचक पुरा भयो भने बाल विकास चाहिँ बढ्न सक्छ, बाल विकास भित्र हुनुपर्छ भनेर त्यसको न्यूनतम मापदण्ड चाहिँ हामीले तयार गर्यौँ। त्यसैले अब यसमा त यो व्यवहार परिवर्तन भएको कारणले जहाँ जहाँ इरर, जहाँ जहाँ हामी चुक्छौँ त्यो ठाउँमा चाहिँ विशेष लगानी गरेर काम गर्ने हो पालिकाले, सरकारहरू।
3: झापामा आधा असार बितिसक्दा पनि 7% मात्रै रोपाई सकिएको छ। कृषि ज्ञान केन्द्र झापाले आइतबारसम्म जिल्लाको खेतीयोग्य धान क्षेत्रफल मध्ये 7% मात्र रोपाई सकिएको जानकारी दिएको हो। केन्द्रका प्रमुख सागर विष्टका अनुसार झापामा गत वर्ष यो समयमा 15% रोपाई सकिएको थियो, यो वर्ष त्यसको आधा मात्र सकिएको छ। ब्राजिल फिफा विश्वकप 2026 अन्तिम 16मा प्रवेश गरेको छ। जापानलाई 2-1 गोल अन्तरले हराउँदै 5 पटकको च्याम्पियन ब्राजिलले अन्तिम 16मा स्थान बनाएको हो। हौस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: चार पटक को विश्व विजेता जर्मनी को फिफा विश्वकप 2026 को यात्रा में पूर्ण विराम लगे। राति भएको अंतिम 32 को खेल में पाराग्वे संग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। खेल में जर्मनी पहिलो हाफमै 1-0 ले पछि परेको थियो। पाराग्वे का जुलियो एसेन्सोले 42 मिनट में हेडिंग मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफ को 53 मिनट में काय हावर्ट्सले गोल गर्दै खेल 1-1 को बराबरी में ल्याउनु भएको थियो। त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि VAR समीक्षापछि पाराग्वेका गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो। निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। सुट आउटमा जर्मनीका लागि पहिलो पेनाल्टी हानेका हावर्ट्सको गोल चुकेको थियो। पेनाल्टी सुट आउटमा पाराग्वेका लागि माउरिसियो गुस्ताभो गोमेज माथियस गलार्जा र जोस खालोनेले गोल गर्नुभयो। जर्मनीका लागि कप्तान जोसुओ किमिच जमाल मुसियाला र नदिएम अमेरिकीले गोल गर्नुभयो। जर्मनीले जम्मा 3 पेनाल्टी खेर फालेको थियो भने पाराग्वेले 2 पेनाल्टी चुकाए पनि अन्तत 4-3 गोल अन्तरले जित निकाल्दै अन्तिम 16 स्थान सुरक्षित गरेको हो। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनी 40 स्थानमा रहेको पराग्वेसँग निरीह बनेको छ। जर्मनी विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सुट आउटमा पराजित भएको हो। साथै सन् 2014 विश्वकप जितेपछि जर्मनी लगातार अन्तिम चरणहरूमा संघर्षरत हुँदै आएको छ। यसपटक पनि अन्तिम 16 पुग्न असफल भएको छ। सन् 2018 र 22 जर्मनी समूह चरणबाट बाहिरिएको थियो। अब पाराग्वेले अन्तिम 16 फ्रान्स वा स्वीडेन मध्ये एकसँग सामना गर्नेछ। पहिलो पटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले भने इतिहास रचेको छ। सन् 2010 को विश्वकपपछि पहिलो पटक पाराग्वे अन्तिम 16 पुगेको हो। बागलुङको बडीगढ गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त पालिका घोषणा भएको छ। संगम खर्ती मगरको यो रिपोर्ट।
1: बागलुङको बडीगढ गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासन युक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बडीगढ गाउँपालिकालाई पोषण मैत्री स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। 7 क्षेत्रको 49 सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी जोशीले बताउनु भयो।
2: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो बहुक्षेत्र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 यो विभिन्न स्वास्थ्यको खाने पानी अनि त्यसपछि महिला बाल बालिका कृषि पशु सेवा अनि यो सुशासनहरू शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर पोषण मैत्री घोषणा गरेर अनि वडा घोषणा गरेर अनि पालिका घोषणा हुने हो। हजुर, नेपालमा पहिलोचोटि
1: 4 लगाएर पालिकाको सार्वजनिक स्थानमा जङ्क फुड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीडित बाल बालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
3: बच्चा बच्चीहरूलाई चाहिँ जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुडको अन्त्य गर्नुपर्छ। आफ्नै घरको लोकल उत्पादनहरू विवाह खाजाको रूपमा प्रयोग गर्नुपर्छ। हजार दिनका महिला दिदी बहिनीले चाहिँ समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ। बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पानीका भोरीबाट 6 बच्चाहरू कुपोषण देखिएको थियो।
1: यो अभियानमा गाउँपालिकाले 6 बढी खर्च गरेको छ।
3: झन्डै हाम्रो 6 लागत लागेको छ। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1, दोस्रो वर्ष 90, तेस्रो वर्ष 3 र यो चौथो वर्षको 1,63,00,000।
1: स्वास्थ्य शिक्षा महिला तथा बाल बालिका कृषि पशु पक्षी विकास खाने पानी तथा सरसफाई र शासकीय प्रबन्धका कुल 49 सूचकमा 80% माथिको प्रगति भएमा पोषण मैत्री पालिका घोषणा गर्न मिल्छ। चुकेका ठाउँहरूलाई प्राथमिकता दिएर यसलाई दिगोपन दिने गाउँपालिका उपाध्यक्ष भीमसेन बनको भनाइ छ।
4: नागरिकहरूको व्यवहार परिवर्तन सुरु भयो, बाल विकास निर्माण हुँदाखेरि न्यूनतम पनि यिनी सूचक पुरा भयो भने बाल विकास चाहिँ बन्न सक्छ, बाल विकास भित्र हुनुपर्छ भनेर त्यसको न्यूनतम मापदण्ड चाहिँ हामीले तयार गर्यौँ। त्यसैले अब यसमा त यो व्यवहार परिवर्तन भएको कारणले जहाँ जहाँ इरर जहाँ जहाँ हामी चुक्छौँ त्यो ठाउँमा चाहिँ विशेष लगानी गरेर काम गर्ने हो पालिकाले सरकारहरू।
0: ब्राजिल फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेको छ। जापानलाई 2-1 अन्तरले हराउँदै 5 पटकको च्याम्पियन ब्राजिलले अन्तिम 16 स्थान बनायो। ब्राजिलले जापानको विश्वकप यात्रा राउन्ड 32 सकेको छ।
5: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: गोर्खामा अफ्रिकन स्वाइन फिभरबाट 250 बढी सुँगुर र पंगुर मरेका छन्। दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट हालसम्म 250 बढी सुँगुर बंगुर मरेको जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 र सोही क्षेत्रकी जुना रिग्मीको फार्मका 10 बंगुर मरेका छन्। यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्मका 60 बंगुर 2 साताको अवधिमा मरेका छन्। बाँकी अन्य किसानका फार्मका सुँगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 फार्ममा रहेका सुँगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभएको छ। अहिलेसम्म यसको उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। संक्रमण भएपछि सुँगुर बंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग जस्तो देखिने तथा करिब 1 हप्ताभित्र मर्ने लक्षण देखिने गर्छ। आजदेखि विशेषहर चामे सड़क र मध्यपाड़ी लोकमार्गमा रात्रिकालीन समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। हिजो बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थम्मन सिंह गौतमका अनुसार विशेषहर चामे सड़कको विशेषहरबाट मनाङको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोरलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। आजदेखि धेरै वर्षा हुने सम्भावना रहेको भएकाले रात्रिकालीन समयमा जोखिम न्यूनीकरण गर्न सवारी सञ्चालनमा रोक लगाइएको सहायक प्रमुख जिल्लाधिकारी गौतमले जानकारी दिनुभएको छ। सिंचाई तथा जलस्रोत विभागका अनुसार हालसम्म 62% क्षेत्रमा मात्र सिंचाई सुविधा विस्तार भएको छ।
1: विभागको तथ्याङ्क अनुसार नेपालमा 35,58,000 हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये 25,36,000 हेक्टर जमिनमा नियमित सिंचाई आवश्यक पर्ने भए पनि 16,00,000 हेक्टरमा मात्रै सिंचाई सुविधा पुगेको छ। यो वर्ष समयमै वर्षा नहुँदा धेरै जिल्लाका किसानले रोपाई गर्न पाएका छैनन्। कतिपय ठाउँमा रोपाईका लागि राखिएको धानको बिउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानी कुरिरहेका छन्। विभागका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार गत आर्थिक वर्ष 2081-82 विभागले 16,000 हेक्टर जमिनमा थप सिंचाई सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको थियो। यो वर्ष पनि 6,750 हेक्टरमा नयाँ सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ। तर चालु आर्थिक वर्षको चैत मसान्तसम्म 4,000 हेक्टर जमिनमा मात्र सिंचाई सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ।
0: चारपटकको विश्वविजेता जर्मनीको फिफा विश्वकप 2026 यात्रामा पूर्ण विराम लागेको छ। राति भएको अन्तिम 32 खेलमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। खेलमा जर्मनी पहिलो हाफमै 1-0 पछि परेको थियो। पाराग्वेका जुलियो एसेन्सोले 42 मिनटमा हेडिङ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफको 53 मिनटमा काय हावर्ट्सले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याउनु भएको थियो। त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि वीआर समीक्षापछि पाराग्वेका गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो। निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जर्मनीका लागि पहिलो पेनाल्टी हानेका हावर्ट्सको गोल चुकेको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेका लागि माउरिसियो गुस्ताभो गोमेज, माथियस गलार्जा र जोस खालोनेले गोल गर्नुभयो। जर्मनीका लागि कप्तान जोसुओ किमिच, जमाल मुसियाला र नदिएम अमेरिकीले गोल गर्नुभयो। जर्मनीले जम्मा 3 पेनाल्टी खेर फालेको थियो भने पाराग्वेले 2 पेनाल्टी चुकाए पनि अन्तत 4-3 गोल अन्तरले जित निकाल्दै अन्तिम 16 स्थान सुरक्षित गरेको हो। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनी 41 स्थानमा रहेको पराग्वेसँग निरीह बनेको छ। जर्मनी विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो। साथै सन् 2014 विश्वकप जितेपछि जर्मनी लगातार अन्तिम चरणहरूमा संघर्षरत हुँदै आएको छ। यसपटक पनि अन्तिम 16 पुग्न असफल भएको छ। सन् 2018 र 22 जर्मनी समूह चरणबाटै बाहिरिएको थियो। अब पाराग्वेले अन्तिम 16 फ्रान्स वा स्वीडेन मध्ये एकसँग सामना गर्नेछ। पहिलो पटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले भने इतिहास रचेको। खबर
2: यो बीएसबीएस कुल खबर रेडियो हो।

0: कपिलवस्तुमा बस दुर्घटना हुँदा 22 जना घाइते भएका छन्। गैराती धनगढ़ीबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस अनियन्त्रित भएर डिभाइडरमा ठोकिएपछि सड़कमा पल्टिएको हो। गाड़ीमा चालक सहित 40 जना सवार थिए, त्यसमध्ये 22 जना घाइते भएका हुन्। घाइते मध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। सबैलाई जिल्ला अस्पताल तौलिहावामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ। 24 जनालाई अर्को सवारी मार्फत गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाएपछि सड़क दुवैतर्फ सञ्चालनमा आएको छ। आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरी गोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। नेपालमा मनसून असार 5 गते भित्रे पनि अझै पूरै देशभर फैलिएको छैन। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको छ र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। तनहुँको शुक्ला गण्डकीको मालागिरी सामुदायिक वनमा पहिलो पटक रुद्राक्ष रोपिएको छ।
1: 2 हेक्टर जमिनमा 1,700 बिरुवा रोपिएको हो। यो अभियानले वन संरक्षण सँगै धार्मिक, पर्यावरणीय तथा आर्थिक महत्व बोकेको वन क्षेत्रको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। वन कार्यालयका प्रमुख मनोज राणाभातले गण्डकी प्रदेशमै पहिलो पटक ठूलो संख्यामा रुद्राक्ष रोपिएको जानकारी दिनुभयो। उहाँका अनुसार रुद्राक्षका बिरुवा स्थानीय हावापानी अनुसार हुर्काउन सकिने भएकाले यसको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ। शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यो अभियानले नगरको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। वन संरक्षण सँगै धार्मिक, पर्यटन प्रवर्धन, वातावरण संरक्षण र स्थानीय नागरिक आर्थिक समृद्धिमा समेत यस अभियानले योगदान पुर्याउने उहाँको भनाइ छ।
0: गोर्खामा आफ्रिकन स्वाइन फिभरबाट 250 बढी सुँगुर र बंगुर मरेका छन्। 2 महिना यता फैलिएको आफ्रिकन स्वाइन फिभरको संक्रमणबाट हालसम्म 250 बढी सुँगुर बंगुर मरेको जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 वटा र सोही क्षेत्रकी जुना रिग्मीको फार्मका 10 वटा बंगुर मरेका छन्। यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्मका 60 वटा बंगुर 2 साताको अवधिमा मरेका छन्। बाँकी अन्य किसानका फार्मका सुँगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 का फार्ममा रहेका सुँगुर बंगुरमा आफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभएको छ। अहिलेसम्म यसको उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। संक्रमण भएपछि सुँगुर बंगुरमा ज्वरो आउने, खाना खाना छाड्ने, शरीरमा धब्बा वा दाग जस्तो देखिने तथा करिब 1 सप्ताहभित्र मर्ने देखिने गर्छ।
2: त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पसहरूलाई क्याम्पसभित्रका विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
3: त्रिवी शिक्षा अध्यक्षको कार्यालय अन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्र मार्फत सबै क्याम्पस प्रमुखहरूलाई संरचना हटाउन निर्देशन दिएको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीका अनुसार विश्वविद्यालय अनुदान आयोगको असार 10 गतेको पत्र तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको असार 9 गतेको पत्रमा उल्लेख भए अनुसार शिक्षा क्षेत्रमा हुने दलीय हस्तक्षेप अन्त्य गर्न र शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी संगठनका संरचना हटाउन भनिएको थियो। शिक्षा क्षेत्रमा दलीय हस्तक्षेपका कारण विद्यार्थीको वास्तविक आवाज ओझेलमा परेको र शैक्षिक गुणस्तरमा समेत असर परेको पत्रमा उल्लेख छ।
0: कृतिपुरको होल्डिङ सेन्टरबाट 1 जना सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ। होल्डिङ सेन्टरमा बस्दै आएका 39 वर्षीय डम्बरबहादुर तामाङलाई सार्वजनिक शान्ति विरूद्धको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई सामाजिक सञ्जालमा लिएको अभिव्यक्तिलाई लिएर शनिबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। उनलाई अहिले सिंहदरबार प्रहरी कार्यालयमा राखिएको छ। उनले एक अन्तर्वार्तामा आफूलाई थापाथलीबाट उठाउँदा काठमाडौँमा उचित बसोबासको व्यवस्था गरिदिने भनेको र त्यही अनुसार 8 लाख रूपियाँ र घर नदिएसम्म होल्डिङ सेन्टर नछोड्ने बताएका छन्। यस्तै सरकारले पैसा
4: यो BFBS, गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोठा रेडियो हो।

0: कान्ति राजपथमा दुई ठाउँमा पहिरो खसेपछि आवागमन बन्द भएको छ। मकवानपुरको बकैया 12 ठिङ्गनको कान्ति लोकपथ सडक खण्डमा पहिरो खसेर आवागमन अवरुद्ध भएको हो। राति 12 बजेदेखि परेको पानीले पहिरो खसेको छ। पहिरो खसिरहेकाले बाटो खुलाउने सम्भव नभएकाले सड़क डिभिजन कार्यालयसँग समन्वय गरेर काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहान 5:30 बजेबाट पहिरो पन्छाउन शुरू भएको जनाएको छ। यस्तै आज बिहान भीमफेदी 8 बराङ डाँडामा पनि पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षा भइरहेकाले कान्ति राजपथ हुँदै यात्रा नगर्न प्रहरीको अनुरोध छ। 11 जिल्लाका नदीमा बाढ़ीको जोखिम भएकाले सावधानी अपनाउन तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। झापा, इलाम, पास्तर, ताप्लेजुङ, टेरथुम, सङ्खुवासभा, नवलपरासी, पश्चिम रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदी तथा खोलामा बहाव उल्लेखीय बढ्ने सम्भावना रहेको विभागले बताएको छ। यी जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको छ। भोलि झापा र इलाम, पास्तर, ताप्लेसुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी, रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भएर बहने ससाना नदीको बहाव उल्लेखीय बढ्ने सम्भावना छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले विशेष आग्रह गरेको हो। फिफा विश्वकपको अन्तिम 32 चारपटकको च्याम्पियन जर्मनीलाई पेनल्टी सुट आउटमा हराउँदै टोली अन्तिम 16 पुगेपछि पाराग्वेका राष्ट्रपति सान्टियागो पेनियाले देशभर सार्वजनिक विदाको घोषणा गर्नुभएको छ। विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलट फेर मध्येको एक मानिएको यो जितको खुसियारी मनाउन राष्ट्रपति पेनियाले विदाको घोषणा गर्नुभएको हो। विश्ववरियतामा 41 स्थानमा रहेको पाराग्वेले 10 स्थानको जर्मनीलाई पाखा लगाएपछि अहिले सम्पूर्ण ल्याटिन अमेरिकामा उत्सवको माहौल छाएको छ। बागलुङको बडीगार्ड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्र स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। संगम घरतीमगरको यो रिपोर्ट।
1: बागलुङको बडीगार्ड गाउँपालिका नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भएको छ। सोमबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बडीगार्ड गाउँपालिकालाई पोषण मैत्र स्थानीय शासनयुक्त क्षेत्र घोषणा गर्नुभयो। 7 क्षेत्रको 49 सूचक पूरा गरेर नेपालको पहिलो स्थानीय तह घोषित भएको गण्डकी प्रदेश नीति योजना आयोग अन्तर्गत बहुक्षेत्र पोषण कार्यक्रमका कोअर्डिनेटर रुबी जोशीले बताउनु भयो।
2: यो नेपालकै पहिलो पोषण मैत्री स्थानीय शासनको यो बहुक्षेत्र पोषण योजना अन्तर्गत यो पोषण मैत्री स्थानीय तह घोषणा गर्नुपर्ने हो। अनि यसमा चाहिँ सूचकहरू 49 यो विभिन्न स्वास्थ्यको खानेपानी अनि त्यसपछि महिला बाल बालिका, कृषि, पशु सेवा अनि यो सुशासनहरू शिक्षाको गरेर चाहिँ 49 इन्डिकेटर हुने हो। यो सबै उहाँहरूको चाहिँ पहिला सुरु स्वास्थ्य संस्था घोषणा गरेर पोषण मैत्री घोषणा गरेर अनि वडा घोषणा गरेर अनि पालिका घोषणा हुने हो।
3: हजुर, नेपालमा पहिलोचोटि हो।
1: 4 लगाएर पालिकाको सार्वजनिक स्थानमा जङ्क फुड निषेध तथा पोषण सम्बन्धी अभियान सञ्चालन गरिएको थियो। कुपोषणबाट पीडित बाल बालिकाको संख्या शून्यमा झारेको बडीघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको भनाइ छ।
3: बच्चा बच्चीहरूलाई चाहिँ जङ्क फुड खुवाउनु हुँदैन, जङ्क फुड अन्त्य गर्नुपर्छ। आफ्नै घरको लोकल उत्पादनहरू दिवा खाजाको रूपमा प्रयोग गर्नुपर्छ। हजार दिनका महिला दिदी बहिनीले चाहिँ समयमा खोप लगाउने कुराहरू, सुत्केरी परीक्षण चेक जाँच गर्ने कुराहरू, बच्चाहरू पोषण कतिको छ। बडीघाट गाउँपालिकामा कुपोषण भएको बच्चाहरू 0 छ। सुरुवात गर्दाखेरि पालिकाभरिबाट 6 बच्चाहरू कुपोषण देखिएको थियो।
1: यो अभियानमा गाउँपालिकाले 6 बढी खर्च गरेको छ।
3: झन्डै हाम्रो 6 लागत लाग्यो। हामीले चाहिँ 79, 80, 81, 82 सालसम्मको तपाईँको विशेषको बजेट पुरै पोषणमा ल्यायो नि त। हामीले सुरुको वर्ष 1 दोस्रो वर्ष 90 लाख, तेस्रो वर्ष 3 र यो चौथो वर्षको 1 करोड 63 लाख।
1: स्वास्थ्य, शिक्षा, महिला तथा बाल बालिका, कृषि, पशुपक्षी विकास, खानेपानी तथा सरसफाई र शासकीय प्रबन्धका कुल 49 सूचकमा 80% माथिको प्रगति भएमा पोषण मैत्री पालिका घोषणा गर्न मिल्छ। चुकेका ठाउँहरूलाई प्राथमिकता दिएर यसलाई दिगोपन दिने गाउँपालिका उपाध्यक्ष भीमसेन बनको भनाइ छ।
4: नागरिकहरूको व्यवहार परिवर्तन शुरू भयो। बाल विकास निर्माण हुँदाखेरि न्यूनतम पनि यिनी सूचक पुरा भयो भने बाल विकास चाहिँ बढ्न सक्छ, बाल विकास भित्र हुनुपर्छ भनेर त्यसको न्यूनतम मापदण्ड चाहिँ हामीले तयार गर्यौँ। त्यसैले अब यसमा त यो व्यवहार परिवर्तन भएको कारणले जहाँ जहाँ हामी चुक्छौँ त्यो ठाउँमा चाहिँ विशेष लगानी गरेर काम गर्ने हो पालिकाले, सरकारहरू।
0: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। आज बिहान काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चटाक सहित मुसलधारे वर्षाको सम्भावना छ।
5: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: नेदरल्यान्ड्सलाई पेनल्टी सुटआउटमा 3-2 गोल अन्तरले पराजित गर्दै विश्वकपमा मोरक्कोले अन्तिम 16 स्थान सुरक्षित गरेको छ। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकेपछि खेलको निर्णय पेनल्टीबाट लिएको हो। खेलको 72 मिनटमा कोरी गोपले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाउनु भएको थियो। खेलको इन्जुरी समयमा मोरक्कोका एसा डियोपले उत्कृष्ट हेडिङ मार्फत गोल गर्दै खेललाई 1-1 बराबरीमा लाएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो। नेदरल्यान्ड्सका 3 खेलाडीहरूले पेनाल्टी सुकाए। मोरक्कोका स्माइल साइबरले अन्तिम पेनाल्टीमा गोल गर्दै मोरक्कोले 3-2 जित निकालेको हो। यो विश्वकपमा युरोपका दुई ठूला टोली जर्मनी र नेदरल्यान्ड्स एकै दिन बाहिरिएका छन्। अब मोरक्कोले जुलाई 4 ह्युस्टनमा हुने अन्तिम 16 खेलमा क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। भिक्टोरिया क्रस विजेता जोनसन बेहारी 22 वर्षपछि आफूले पदक जितेको वारियर भक्तर बनकारीसँग पुनर्मिलन गराइएको छ। वारेन्टर अफिसर क्लास 1 बिहारीलाई इराक युद्धका क्रममा देखाएको 2 वीरतापूर्ण कामका लागि यो उच्च सम्मान प्रदान गरिएको थियो। थप टम सल्भसबाट।
1: Opening the annual Tankfest celebration in Dorset, Warrant Officer Bahari drove laps around the arena in his old workhorse Warrior.
2: And he's come out to do this for us today for you.
1: Overcome with emotion as soon as he exited to address spectators. The soldier managed to save members of his unit from 2 separate ambushes back in 2004, sustaining serious head injuries in the latter engagement. He became the first person to be awarded a Victoria Cross in the 21st century and spoke to me after the reunion with his warrior.
3: How could I describe it? It's amazing, emotional, and the flashback of the attacks and the different memories that come to me. For the first time, I was actually lost for words.
1: For many, exhibitions like this provoke lessons from history. For this man, it's memories. I asked if he feels like a war hero.
3: To be honest, I don't know what a war hero feel like. I'm just a soldier doing my job. And yeah, I wish those who didn't come back are here today. And I could only honor them. And those that came back with the mental scars like myself, I just here to honor them.
1: The decommissioned warrior has now been given to the National Army Museum, which said it stands as a powerful reminder of the courage and service of the soldiers who served in it. Tom Sables, BFBS Forces News, Bovington.
0: काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40,000 बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण धमाधम कुखुरा बन्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। नेपार नगरपालिका वडा 6 र 13, पनौती नगरपालिकाको वडा 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर वज्रकिशोर ठाकुरले जानकारी दिनुभएको छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइरहेको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनु भएको छ। दार्चुलाको पनेबाज क्षेत्रको तेर्छा लेकमा पहिरो खस्दा महाकाली राजमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरुद्ध भएको छ। गैराती भएको अविरल वर्षापछि पहिरो खस्दा सड़क अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन रोकिएका छन्। प्रहरीले पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले जोखिममुक्त क्षेत्रमा सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षणको रिटमा आज सुनवाई हुने भएको छ। पीएससीको सुनवाई न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासमा हुन लागेको हो। यसअघि सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 11 गते विपक्षीका नाममा कारण देखाउन भन्दै असार 16 गतेका लागि पेशी राख्न आदेश दिएको थियो। विभागले भने अनुसन्धानका लागि विशेष अदालतबाट म्याद लिइरहेको छ। सोमबार मात्र विभागले पौडेल अदालतमा उपस्थित गराएको थियो। न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उहाँलाई दोस्रो पटक थप 3 हिरासतमा राख्न

गल्ती मेरै थियो, सजाय मैले नै पाउनु पर्दछ। जीवनका आहटहरूमा म कहिले भत्किएको हुन्छु, म कहिले हराएको हुन्छु, जीवनलाई कता कता म हराइसकेको हुन्छु। मेरा गल्तीहरू भएका छन्, मेरा सोचहरू अवरुद्ध भएका छन्। मलाई माफी दिन सक्छु भने माफी देऊ, म जीवनलाई अपनाउने प्रयास गर्नेछु। म निरस आँखाहरूमा भरोसाहरू भर्न चाहन्छु, म धर्म रायको विश्वासलाई जगाउन चाहन्छु। जीवन हो, यसको पनि त के भरोसा हुन्छ र? मेरा गल्तीहरूलाई माफ गरिदेऊ, तिमी गर्न सक्छौ भने।

0: लगातारको वर्षपछि आएको बाढ़ी पहिरोले सुखसभाको सिलीचोङ गाउँपालिका एकका सात घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलीचोङ एक तल्लो तेनछोङका सात परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभएको छ। उहाँका अनुसार कुन्ती राई सहित परिवारका पाँचजना, धनपूर्ण राईको सातजनाको परिवार, मंगल बहादुर राईको सातजनाको परिवार विस्थापित भएको हो। यस्तै सुख प्रसाद राईको चारजनाको, मीरा राईको पाँचजनाको, धर्मान राईको तीनजनाको र अरूण संगम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभएको छ। विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो। सिलीचोङ गाउँपालिकाले जोखिमत्र क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। सिलीचोङ एक सिसुवा खोलामा विरल वर्षासँगै आएको बाढ़ीका कारण दुईवटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपलाल मेहावाङले जानकारी दिनुभएको छ। नेवाटारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ। सिलीचोङका तेनछोङ, हाएङला, चेपचेवा, नेवाटार, याङसिम र गोगानेका दर्जनौं गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। लामो समयदेखि प्रतीक्षित रक्षा लगानी योजना आज सार्वजनिक गरिँदैछ, जसमा प्रधानमन्त्री सर किर स्टामरले सशस्त्र बलहरूमा ड्रोन रूपान्तरणका लागि 5 अर्ब पाउन्ड सामेल गरिने प्रतिबद्धता जनाउनु भएको छ। थप जेम्स हर्स्टबाट।
1: Known as the DIP, this is the plan that caused John Healey to resign as Defence Secretary because he said the money was well short of what's needed. The new Defence Secretary, Dan Jarvis, says real progress has been made since. And ahead of the publication, the Ministry of Defence has announced more than £5 billion will be spent over the next 4 years to speed up deployment of drones and autonomous systems across all three services. This will include autonomous maritime mine hunters, uncrewed ground vehicles, small tactical quadcopters and one-way attack drones. But when the DIP is published, just as important as what is in it will be what is not there. Because although there will be extra money, it's expected to only be around half of the £28 billion thought to be needed to deliver the vision of last year's defence review. Savings will have to be found somewhere. We already know replacements for the Royal Navy's Type 45 destroyers are being scaled back, but other hard choices for the future of the forces will be laid bare in this plan.
0: चारपटकको विश्व विजेता जर्मनीको फिफा विश्वकप 2026 को यात्रामा पूर्ण विराम लागेको छ। राति भएको अन्तिम 32 को खेलमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। खेलमा जर्मनी पहिलो हाफमै 1-0 पछि परेको थियो। पाराग्वेका जुलियो एसेन्सोले 42 मिनटमा हेडिङ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफको 53 मिनटमा काय हावर्ट्सले गोल गर्दै खेल 1-1 को बराबरीमा ल्याउनु भएको थियो। त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि वीआर समीक्षापछि पाराग्वेका गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो। निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जर्मनीका लागि पहिलो पेनाल्टी हानेका हावर्ट्सको गोल चुकेको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेका लागि माउरिसियो गोस्ताभो गोमेज, माथियस गलार्जा र जोस खालोनेले गोल गर्नुभयो। जर्मनीका लागि कप्तान जोसो किमिच, जमाल मुसियाला र नदिएम अमेरिकीले गोल गर्नुभयो। जर्मनीले जम्मा 3 पेनाल्टी खेर फालेको थियो भने पाराग्वेले 2 पेनाल्टी चुकाए पनि अन्तत 4-3 गोल अन्तरले जित निकाल्दै अन्तिम 16 स्थान सुरक्षित गरेको हो। फिफा वरियतामा 10 स्थानमा रहेको जर्मनी 41 स्थानमा रहेको पराग्वेसँग निरीह बनेको छ। जर्मनी विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो। साथै सन् 2014 विश्वकप जितेपछि जर्मनी लगातार अन्तिम चरणहरूमा संघर्षरत हुँदै आएको छ। यसपटक पनि अन्तिम 16 पुग्न असफल भएको छ। सन् 2018 र 22 जर्मनी समूह चरणबाट बाहिरिएको थियो। अब पाराग्वेले अन्तिम 16 फ्रान्स वा स्वीडेन मध्ये एकसँग सामना गर्नेछ। पहिलो पटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले भने इतिहास रचेको छ। सन् 2010 विश्वकपपछि पहिलो पटक पाराग्वे अन्तिम 16 पुगेको हो। नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा 4,500 घटेर 2,77,900 कारोबार भएको छ। हिजो 2,82,400 कारोबार भएको थियो। यसै गरी आज चाँदीको मूल्य 4,285 रुपियाँमा कारोबार भएको छ। हिजो 4,310 कारोबार भएको थियो।
2: BFBS Kulkar Radio.

0: यो PFBS गोरखा रेडियो हो।
1: झझल्को आइरहेछ तिम्रो छिनछिन, झझल्को आइरहेछ तिम्रो छिनछिन, आतुर छन् ओठहरू तिम्रै नाम लिन। थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, थाहा छैन कहाँ छौ के गर्दैछौ कुनै, यतै कतै छौ जस्तो लाग्छ किन।

0: उच्च अदालत पाटनका उप रजिस्ट्रार दिलीप प्रसाद पराजुलीको निधन भएको छ। आज बिहान उहाँको निधन भएको उच्च अदालत पाटनले जनाएको छ। अदालतका सूचना अधिकारी गोविन्द कोइरालाका अनुसार पराजुली बिहान नुहाउन जाने क्रममा बिरामी भएपछि भक्तपुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारको क्रममा निधन भएको सूचना अधिकारी कोइरालाले बताउनु भएको छ। उहाँलाई हृदयघात भएको आशंका छ। पराजुलीको निधन भएपछि आज अदालतका सबै सुनवाई स्थगित भएको छ। भेनेजुएला भूकम्पमा दोस्रो डिभिजन टोलीका अर्जेन्टिनी फुटबल खेलाड़ीले आफ्नी श्रीमती र दुई छोराछोरी गुमाएका छन्। क्लब स्पोर्ट मारिटिमो लागुएराबाट खेल्दै आएका लुकास ट्रेजोले आफ्नी श्रीमती यानिना र दुई सन्तान आरुण र एनहो आलाई गुमाउनु भएको हो। भूकम्पका बेला 38 वर्षीय ट्रेजो काराकासमा टोलीको प्रशिक्षणमा शिविरमा हुनुहुन्थ्यो। लागुएराको घरमा च्यापिएर श्रीमती र दुई सन्तानको ज्यान गएको हो। अधिकारीहरूका अनुसार हालसम्म भेनेजुएला भूकम्पबाट 1400 बढ़ीको मृत्यु भइसकेको छ भने हजारौं बेपत्ता भएका छन्। भिक्टोरिया क्रस विजेता जोनसन वेहारीलाई 22 वर्षपछि आफूले पदक जितेको वारियर बख्तरबन्द गाडीसँग पुनर्मिलन गराइएको छ। वारेन्टर अफिसर क्लास एक बेहारीलाई इराक युद्धका क्रममा देखाएको दुईवटा वीरतापूर्ण कामका लागि यो उच्च सम्मान प्रदान गरिएको थियो। थप टम सर्भिसबाट
1: Opening the annual Tankfest celebration in Dorset, Warrant Officer Bahari drove laps around the arena in his old workhorse Warrior.
2: And he's come out to do this for us today for you.
1: Overcome with emotion as soon as he exited to address spectators. The soldier managed to save members of his unit from two separate ambushes back in 2004, sustaining serious head injuries in the latter engagement. He became the first person to be awarded a Victoria Cross in the 21st century and spoke to me after the reunion with his warrior.
3: How I could describe it? It's amazing, emotional, and the flashback of the attacks and the different memories that come to me. For the first time, I was actually lost for words.
1: For many, exhibitions like this provoke lessons from history. For this man, it's memories. I asked if he feels like a war hero.
3: To be honest, I don't know what a war hero feel like. I'm just a soldier doing my job. And yeah, I wish those who didn't come back are here today. And I could only honor them. And those that came back with the mental scars like myself, I just here to honor them.
1: The decommissioned Warrior has now been given to the National Army Museum, which said it stands as a powerful reminder of the courage and service of the soldiers who served in it. Tom Sables, BFBS Forces News, Bovington.
0: काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण हालसम्म 40,000 भन्दा बढी हस्तता कुखुरा नष्ट गरिएको छ। यही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण धमाधम कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हस्तता लेयर सातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलिखेलले जनाएको छ। पनेपा नगरपालिका वडा नम्बर 6 र 13, पनौती नगरपालिकाको वडा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्रकिशोर ठाकुरले जानकारी दिनुभएको छ। कार्यालयका संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन र ओसार पसार नियन्त्रणको कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनु भएको छ। गोर्खामा अफ्रिकन स्वाइन फिभरबाट 250 बढी सुँगुर र बंगुर मरेका छन्। दुई महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट हालसम्म 250 बढी सुँगुर बंगुर मरेको जिल्लाको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 र सोही क्षेत्रकी जुना रिग्मीको फार्मका 10 बंगुर मरेका छन्। यस्तै मान्द्रे ढुङ्गाका धनकुमार गुरूङको फार्मका 60 बंगुर दुई साताको अवधिमा मरेका छन्। बाँकी अन्य किसानका फार्मका सुँगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 7 फार्ममा रहेका सुँगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभएको छ। अहिलेसम्म यसको उपचार नभएकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। संक्रमण भएपछि सुँगुर बंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग जस्तो देखिने तथा करिब 1 हप्ताभित्र मर्ने देखिने गर्छ। लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले शंखोसभाको सिलिचुङ गाउँपालिका 1 7 घर परिवार विस्थापित भएका छन्।
4: यो BFBS गोरखा रेडियो हो।

0: भारतीय सीमा सुरक्षा बलले सताउन थालेपछि नवलपरासीका सुस्तावासी गुहार माग्दै काठमाडौँ आइपुगेका छन्। नागरिकता र भूमि अधिकारको माग गर्दै उनीहरू काठमाडौँ आएका हुन्। उनीहरूले आजदेखि माइतीगढमा धरना दिने तयारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमाबारे विवादास्पद अभिव्यक्ति दिएपछि भारतीयले बढ़ी दुःख दिन थालेको उनीहरूको भनाइ छ। पीड़ा सुनाउन पटक पटक प्रधानमन्त्री सचिवालयमा अनुरोध गर्दा पनि समय नपाएको उनीहरूको गुनासो छ। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले हिजो बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। नागरिकता नपाउँदा शैक्षिक स्वास्थ्य बैंकिङ रोजगारी तथा आधारभूत सरकारी सेवाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ। आफूहरूलाई तत्काल नागरिकता भोगचलनमा रहेको जग्गाको लालपूर्जा दिनुपर्ने सीमा सुरक्षा सुदृढ बनाउनका साथै शिक्षा स्वास्थ्य सड़क र संचार लगायतका आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने माग छ। सुस्ताको मुद्दा सीमा सुरक्षा भूमि स्वामित्व र राष्ट्रिय अस्तित्वसँग जोड़िएको विषय भएकाले तत्काल समाधान गर्नुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि नारायणीको कटान रोक्न सुस्तामा निर्माण गर्न लागि 132 मिटर लामो ग्याबियन तटबन्ध भारतीय पक्षबाट अवरोध गरिएको पनि सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँले जानकारी दिनुभएको छ। सरकारी अभिलेख अनुसार सुस्ता क्षेत्रमा करिब 40,980 हेक्टर नेपाली भूमि भए पनि स्थानीयवासीले करिब 7,000 हेक्टर मात्र उपभोग गर्न पाएका छन्। सड़कपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले माइतीगढ मण्डलामा प्रदर्शन गर्न थालेको 9 दिन भएको छ। काठमाडौँ महानगरपालिकाले सड़कपेटी मठ मन्दिर तथा सार्वजनिक चोकहरूमा जीविकोपार्जनका लागि काम गर्न नदिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले नगर प्रहरीबाट आफूहरूमाथि दमन हुने दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेष गरी महिला दृष्टिविहीनमाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई सड़कपेटीमा मर्यादा रूपमा काम गरेर जीविकोपार्जन गर्न पाउने वातावरण सुनिश्चित गर्न योग्यता र क्षमता अनुसार रोजगारी व्यवस्था गर्न तथा दृष्टिविहीन नागरिकप्रति सम्मानजनक व्यवहार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले माइतीगढ मण्डलामा विरोध प्रदर्शन गरेका छन्। परीक्षा प्रणाली सुधारको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले पुरानो परीक्षा प्रणाली परिवर्तन ब्याच र व्यवस्था हटाउन वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्न तथा परीक्षालाई थप न्यायपूर्ण तथा व्यवस्थित बनाउन माग गरेका छन्। उनीहरूले अध्ययनको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग शीघ्र आवश्यक सुधार गर्न आग्रह गरेका छन्। कालीमाटी तरकारी बजारमा भित्रिएको राय सागमा अत्याधिक मात्रामा विषादी भेटिएको छ। भक्तपुर मध्य पृथ्वी नगरपालिकाबाट बिक्रीका लागि कालीमाटी बजार ल्याइएको रायो सागमा 80% अर्गानोफोस्फेट नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका 12 पसलको 12 थरी तरकारी तथा फलफूल परीक्षण गर्दा राय सागमा उच्च विषादी भेटिएको हो। विषादीको मात्रा धेरै भेटिएको रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ। सरकारले 35% देखि 45% विषादी प्रयोग गरेको पाइए केही दिन राखेर मात्र उपभोग गर्न सकिने मापदण्ड बनाएको छ। यस्तै 45% भन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिन्छ। यसअघि 12 असारमा पनि धादिङ मकवानपुर र सल्यानबाट आएका लौका काउली र आलुमा अत्याधिक विषादी भेटिएको थियो। लामो समयदेखि प्रतीक्षा र रक्षा लगानी योजना आज सार्वजनिक गरिँदैछ, जसमा प्रधानमन्त्री सर किर स्टार्मरले सशस्त्र बलहरूमा ड्रोन रूपान्तरणका लागि 5 अर्ब पाउन्ड सामेल गरिने प्रतिबद्धता जनाउनु भएको छ। थप जेम्स हर्स्टबाट।
1: Known as the dip, this is the plan that caused John Healey to resign as Defence Secretary because he said the money was well short of what's needed. The new Defence Secretary, Dan Jarvis, says real progress has been made since. And ahead of the publication, the Ministry of Defence has announced more than £5 billion will be spent over the next 4 years to speed up deployment of drones and autonomous systems across all three services. This will include autonomous maritime mine hunters, uncrewed ground vehicles, small tactical quadcopters and one-way attack drones. But when the dip is published, just as important as what is in it will be what is not there. Because although there will be extra money, it's expected to only be around half of the £28 billion thought to be needed to deliver the vision of last year's defence review. Savings will have to be found somewhere. We already know replacements for the Royal Navy's Type 45 destroyers are being scaled back, but other hard choices for the future of the forces will be laid bare in this plan.
0: Oh, sorry.
2: यो BFBS गोर्खा रेडियो हो।

0: गएको दुई सातामै औद्योगिक क्षेत्रबाट 42 करोड़ बढी भाडा उठेको छ। उद्योग मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि वर्षौं उठ्न नसकेको औद्योगिक क्षेत्रको 42 करोड़ 54 लाख बक्यौता भाडा दुई साताभित्रै असुल भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदमौरीले जानकारी दिनुभएको हो। ओलीका अनुसार केही उद्योगले 2045 सालदेखि नै भाडा तिरेका थिएनन्। लिमिटेडले केही दिन अघि 635 उद्योग र कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना निकालेको थियो। सुरुमा झण्डै 200 उद्योगको लाइन काटेपछि भाडा तिर्न थालेका हुन्। भाडा तिरेपछि ती उद्योगमा लाइन जोडिएको छ। अझै पनि भाडा नतिरेपछि 45 वटा कम्पनीको बिजुली काटिएको महाप्रबन्धक ओलीले जानकारी दिनुभएको छ। कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेस प्रालीको 3,69,00,000 र तिनै सञ्चालकको कन्टिनेन्टल सर्भिसेस प्रालीको करिब 1 करोड रुपियाँ भाडा उठ्न बाँकी रहेको पनि ओलीले जानकारी दिनुभएको छ। भारतीय सीमा सुरक्षा बलले सताउन थालेपछि नवलपरासी का सुस्तावासी गुहार माग्दै काठमाडौँ आइपुगेका छन्। नागरिकता र भूमि अधिकारको माग गर्दै उनीहरू काठमाडौँ आएका हुन्। उनीहरूले आजदेखि माइती घरमा धरना दिने तयारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमाबारे विवादास्पद अभिव्यक्ति दिएपछि भारतीयले बढी दुःख दिन थालेको उनीहरूको भनाइ छ। पीडा सुनाउन पटक पटक प्रधानमन्त्री सचिवालयमा अनुरोध गर्दा पनि समय नपाएको उनीहरूको गुनासो छ। सुस्ता बचाऊ अभियान र सुस्ता बचाऊ युवा अभियानले हिजो बोटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। नागरिकता नपाउँदा शिक्षा, स्वास्थ्य, ब्याङ्किङ, रोजगारी र आधारभूत सरकारी सेवाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ। आफूहरूलाई तत्काल नागरिकता, भोगचलनमा रहेको जग्गाको लाल पूर्जा दिनुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनका साथै शिक्षा, स्वास्थ्य, सड़क र संचार लगायतका आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ। सुस्ताको मुद्दा सीमा सुरक्षा, भूमि स्वामित्व र राष्ट्रिय अस्तित्वसँग जोडिएको विषय भएकाले तत्काल समाधान गरिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि नारायणीको कटान रोक्न सुस्तामा निर्माण गर्न लागि 132 मिटर लामो ग्याबिन तटबन्ध भारतीय पक्षबाट अवरोध भएको पनि सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले जानकारी दिनुभएको छ। सरकारी अभिलेख अनुसार सुस्ता क्षेत्रमा करिब 40,980 हेक्टर नेपाली भूमि भए पनि स्थानीयले करिब 7,000 हेक्टर मात्रै उपभोग गर्न पाएका छन्। सड़क पेटीमा आश्रित दृष्टिविहीन नागरिकले माइतीघर मण्डलामा प्रदर्शन गर्न थालेको 9 दिन भएको छ। काठमाडौँ महानगरपालिकाले सड़क पेटी, मठ मन्दिर र सार्वजनिक चोकहरूमा जीविकोपार्जनका लागि काम गर्न नदिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले नगर प्रहरीबाट आफूहरूमाथि दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने र विशेष गरी महिला दृष्टिविहीनमाथि अभद्र व्यवहार हुने गरेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई सड़क पेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न पाउने वातावरण सुनिश्चित गर्न, योग्यता र क्षमता अनुसार रोजगारीको व्यवस्था गर्न माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीले पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। परीक्षा प्रणाली सुधारको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीले पुरानो परीक्षा प्रणाली परिवर्तन, ब्याच ड्रप व्यवस्था हटाउन, वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्न र परीक्षालाई थप न्यायपूर्ण र व्यवस्थित बनाउन माग गरेका छन्। चितवनको रत्नगर नगरपालिका 12 जिरौनामा केराबाट वाइन र ब्रान्डी उत्पादन सम्बन्धी अनुसन्धान सफल भएको छ। 15 वर्षदेखि खेती गर्दै आएका ठाकुर सापकोटाले बोटमै कुहिने र खेर जाने केराबाट मदिराजन्य पेय पदार्थ उत्पादन परीक्षण थालेको जानकारी दिनुभएको हो।
1: एक वर्ष जति भयो मैले यो केराको चाहिँ ब्रान्डी र वाइनमा रिसर्च गरेको, वाइन पनि सक्सेस भएको छ, रिसर्च कम्प्लिट भएर त्यो थानको लागेको छ। अनि अहिले अब यो ब्रान्डीमा काम गरिरहेको छु मैले, अनि प्रत्यक्ष रूपमा मैले चाहिँ नि यो ब्रान्डी बनाउने कम्पनीमा 4 जना, त्यसपछि मार्केटिङमा 2 जना, अनि प्लस म भयो, मेरो फ्यामिली 8-9 जनाले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेछ। अब यो ब्रान्डी पनि सक्सेस भएको छ मेरो।
0: सापकोटाले 12 बिघामा केरा खेती गर्दै आउनु भएको छ। कृषि विकास कार्यालय भरतपुरको सहयोगमा सुरु गरिएको ब्रान्डी उत्पादन सम्बन्धी अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ। घरभित्र आफ्नै जोडी र पूर्वजोडीको ज्यान लिने हत्यारालाई थप 10 वर्ष जेल सजाय हुने गरी बेलायतमा नयाँ कानून ल्याउने तयारी भएको छ। महिला र युवती विरुद्धको हिंसा नियन्त्रणका लागि न्याय मन्त्रालयले कडा कानून ल्याउने तयारी गरेको हो। हाल धेरैजसो घरेलु हत्यामा कम सजाय हुने गरेको छ। स्काइकी Alex Rogers.
2: The starting point for most domestic murders is 15 years, and that's because they take place in the home and because a weapon is already likely to be at the scene. But for other murders where the weapon is taken to the scene with intent, the starting point is 25 years. So this is the government looking to close that 10-year gap.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: त्रिभुवन विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णय फिर्ता लिन 10 विद्यार्थी संगठनले माग गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारी निर्णयले विद्यार्थीको लोकतान्त्रिक अधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। विज्ञप्तिमा विद्यार्थी अधिकारमाथिको हस्तक्षेप न्यायालयको अवहेलना तथा लोकतान्त्रिक मूल्य मान्यता विरूद्धका कदम स्वीकार गर्न नसकिने उल्लेख छ। सर्वोच्च अदालतले गएको वैशाख 28 गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशको समेत पालना नभएको दावी उनीहरूले गरेका छन्। सरकारी निर्णयपछि विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका समर्थन हटाउन सूचना जारी गरेको थियो। सरकारले 90 दिनभित्र स्टुडेन्ट काउन्सिल वा भोइस अफ स्टुडेन्ट जस्ता वैकल्पिक विद्यार्थी प्रतिनिधित्व संयन्त्र विकास गर्ने नीति अघि सारेको छ। सरकारले गएको 11.5 महिनामा 35% मात्रै विकास निर्माणको खर्च गर्न सकेको पाइएको छ। यो वर्षको बजेटमा विकास निर्माणका लागि जुटाइएको 4,07,88,80,00,00,00 पुँजीगत बजेटमध्ये हिजोसम्ममा 1,43,23,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, सरकारले खर्च संशोधन गर्दै यो वर्ष पुँजीगत बजेटमध्ये 2,51,39,00,00,000 रुपियाँ मात्र खर्च हुने अनुमान गरेको छ। यो रकम पुँजीगत बजेटको 61.63% हो। अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि 1,33,00,00,000 रुपियाँको अनुदान परियोजना स्वीकृत गरेको छ। नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ गर्ने उद्देश्यका साथ परियोजना स्वीकृत भएको हो। वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा सुदूरपश्चिम र कर्णाली प्रदेशका 5 विकट जिल्लाका 60,000 भन्दा बढी घरधुरीमा परियोजना लागू हुनेछ। परियोजना आगामी 6 वर्षसम्म सञ्चालन हुनेछ। यसले कर्णाली प्रदेशका हुम्ला, कालीकोट र मुगु तथा सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्लालाई समेट्नेछ। सङ्खुवासभाको सिलिचुङ गाउँपालिका 1 पहिरोबाट 1 स्वास्थ्य केन्द्रसहित 28 घर विस्थापित भएका छन्। वर्षासँगै बाइट पहिरोबाट तेन्सुङमा हालसम्म विस्थापितको संख्या 28 पुगेको छ। प्रहरी इन्स्पेक्टर धनबहादुर राजवंशीले विस्थापितलाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ। दुईवटा जलविद्युत आयोजनामा क्षति पुग्दा गाउँका 600 घर परिवार अन्धकारमा बस्न बाध्य छन्। गण्डकी प्रदेशमा एचआईभी संक्रमण बढ्ने क्रममा रहेको पाइएको छ।
2: करिब 1 वर्ष अघि 2,900 हाराहारीमा रहेको एचआईभी संक्रमितको संख्या चालू आर्थिक वर्ष 2082-83 वैशाखसम्मको तथ्याङ्क अनुसार बढेर 3,171 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित कास्कीमा छन्। कास्कीमा मात्र जम्मा संक्रमितको 51% अर्थात 1,602 एचआईभी संक्रमित रहेको पोखरामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ। पोखरा महानगरपालिका 7 वडा कार्यालयमा आयोजित एचआईभी तथा एड्समा हुने लाङछना तथा विभेद न्यूनीकरणका लागि जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा अन्य जोखिम समूह बीचको अन्तर्क्रिया एवं अभिमुखीकरण कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यालले यो तथ्याङ्क सार्वजनिक गरेका हुन्।
3: नेदरल्याण्डसलाई पेनाल्टी सुटआउटमा 3-2 पराजित गर्दै विश्वकपमा मोरक्कोले अन्तिम स्वरमा स्थान सुरक्षित गरेको छ। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो। नेदरल्याण्डसका 3 खेलाडीहरूले पेनाल्टी चुकाए। यो विश्वकपमा युरोपका 2 ठूला टोली जर्मनी र नेदरल्याण्ड्स 1-1 बाहिरिएका छन्। अब मोरक्कोले जुलाई 4 ह्युस्टनमा हुने अन्तिम स्वरको खेलमा क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। 4 पटकको विश्व विजेता जर्मनीको फिफा विश्वकप 2026 यात्रामा भने पूर्ण विराम लागेको छ।
2: राति भएको अन्तिम 32 खेलमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो। खेलमा जर्मनी पहिलो हाफमै 1-0 पछि परेको थियो। पाराग्वेका जुलियो एसेन्सोले 42 मिनटमा हेडिङ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफको 53 मिनटमा काय हावर्ट्सले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याउनु भएको थियो। त्यसपछि जर्मनीले कर्नरबाट अर्को गोल गरे पनि वीएआर समीक्षापछि पाराग्वेका गोलकिपरमाथि फाउल भएको ठहर गर्दै गोल रद्द गरिएको थियो। निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जर्मनीका लागि पहिलो पेनाल्टी हानेका हावर्ट्सको गोल चुकेको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेका लागि माउरिसियो गुस्ताभो गोमेज, माथियस गलार्जा र जोस खालोनेले गोल गर्नुभयो।
3: र फिफा विश्वकपको अन्तिम 32 खेलमा चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै टोली अन्तिम स्वरमा पुगेपछि पाराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले देशभर सार्वजनिक विदाको घोषणा गर्नुभएको छ। विश्वकप इतिहासकै सबभन्दा ठूलो उलटफेर मध्येको एक मानेको यो जितको खुसियाली मनाउन विदा दिइएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: कांग्रेस संसदीय दलका नेता भीष्मराज अङ्दम्बेले वर्तमान शासकीय स्वरूपमाथि धावा नबोल्न चेतावनी दिनुभएको छ। 68 संसद दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सत्तारूढ रासपाप्रति संकेत गर्दै नेता अङ्दम्बेले अपरिपक्व सोचका आधारमा शासकीय स्वरूपमाथि प्रश्न नउठाउन सुझाव दिनुभएको हो।
1: आजको नेपाली शासकीय स्वरूप कुनै एउटा पार्टीको लहरमा या कुनै एउटा पार्टीको घोषणा पत्र र सोचबाट मात्रै आएको होइन, यो शासकीय स्वरूप नेपाली जनताको अथक लडाईँको परिणाम त त्यो हुँदै हो। सँगसँगै पछिल्लो चोटि जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने सिंहदरबारको अधिकार गाउँमा ठाउँमा प्राप्त गर्न सक्ने त्यो सोचबाट आजको शासकीय स्वरूपको परिकल्पना पनि गरिएको हो। आज हामीहरू यो मोडर्न जमानाको यो पिक आवर हो, अहिले यो बेलामा हामीले हाम्रो संसदीय मूल्य मान्यता सोच र यसको चाहिँ गरिमालाई उचाइमा पुर्याएर जनताले ठबक्कै महसुस गर्न सक्ने ठाउँमा पुर्याउँदै गरेको म्यासेज दिइराख्नुपर्ने बेलामा आज हामीहरू त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ हामीहरू फर्किएर गएको जस्तो अनुभूति पनि हामीहरूले गरिराखेका छौँ।
0: वर्तमान शासकीय स्वरूप जनताको बलिदानबाट स्थापित भएको भन्दै उहाँले लहर र आवेगको भरमा प्रश्न नउठाउन पनि सुझाउनु भएको छ।
1: शासकीय स्वरूपले हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता हाम्रो शासकीय स्वरूप मात्र खन्याउन थाल्यो। हामीले नजानेको अभ्यासै नगरिकन त्यसका प्रति प्रश्न उठाउन थाल्यौँ, त्यो राम्रो कुरो हुँदैन। आज हामीहरूले जनताहरूलाई थपक्कै महसुस गर्ने ठाउँमा पुर्याउनका निम्ति जसरी शासकीय स्वरूपको 7 प्रदेशको हामीहरूले परिकल्पना गरेका छौँ, 3 तहको स्थानीय तहको हामीले परिकल्पना गरेका छौँ, यो परिकल्पनामा कुनै लहर, कुनै आवेग, कुनै चाहिँ उत्तेजना यस्ता कुराहरूले त्यो जनताको रगतबाट साटेर ल्याएको त्यो निष्कर्ष जो ऐतिहासिक छ त्यसलाई अडिनलाईको बन्दी बनाउनु हुँदैन, त्यसका प्रति क्वेशन मार्क उठाउनु हुँदैन।
0: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेलको थुनाबारे थप सुनवाई गर्ने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले मिसिल झुकाउन आदेश दिएको हो। वरिष्ठ अधिवक्ता ईश्वर भट्टराईका अनुसार इजलासले विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धिकरण मुद्दाको सक्कलै मिसिल मगाएको छ। पौडेल विरूद्ध सोही अभियोग अन्तर्गत पूरक अभियोग लैजाने तयारी भइरहेको छ। सुनवाईका लागि पर्सि पेशी तोकिएको छ। पौडेलकी पत्नी दोमाया पौडेलले थुनामुक्तको माग गर्दै रिट दायर गर्नुभएको थियो। असार 11 गतेको सुनवाईमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाऊ आदेश दिएको थियो। पौडेल असार 8 गते पक्राउ परेकोमा 7 दिनको म्याद थपिएकोमा हिजो थप 3 दिन हिरासतमा लिन म्याद थपिएको छ। काठमाडौँमा जग्गा किन्न आएका सर्लाहीका एक पुरूष नक्कली पुलिसको ठग गिरोहबाट लुटिएका छन्। काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका सर्लाही लालबन्दी 8 खतिवडा चोकका धनबहादुर मोक्तानलाई लुटेराले प्रहरीको हत्कडी समेत लगाएर 10,95,000 लुटेका हुन्। यही असार 9 गते 5-6 जनाको समूहले धनबहादुरलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र बैंकका चेक लुटेको हो। लुटपाटको आरोपमा 4 पक्राउ परेका छन्। प्रहरीले लुटिएको रकममध्ये 2,00,000 रुपियाँ बरामद गरेको छ। लुटेराहरू पक्राउ परे पनि झण्डै लुटिएको 9,00,000 भने फेला परेको छैन। उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ आएका मोक्तान चिन्जानका साथी शेरबहादुर मोक्तानको कोठामा बस्नु भएको थियो। साँझ पख आएको समूहले प्रहरी हौ भन्दै डर देखाएर हत्कडी समेत लगाएर लुटेको प्रहरीको भनाइ छ। अस्ति 14 गते सिन्धुपाल्चोक त्रिपुरा सुन्दरीका रामशरण दमाई, टोखा 1 सबिन खवास, पर्सा ठोरीका लक्ष्मी गोले र पीड़ित धनबहादुर बास बसेका डेरावाल सिन्धुली घ्याङलेख 5 शेरबहादुर मोक्तानलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट 7 म्याद लिएर प्रहरी वृत्त बालाजुको हिरासतमा राखिएको छ। सरकारले 4 राष्ट्रसेवक निजामती कर्मचारीले विदेशको आवासीय अनुमति पीआर लिएर सेवा गरेको भन्दै स्पष्टीकरणमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको भन्दै कार्यवाहीको प्रक्रिया अघि बढाएको जनाएको छ। सूचना जारी गरिएका मध्ये अमेरिकाको डीबी परेका पनि छन्। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत नपाइने कानूनी व्यवस्था छ। उनीहरूलाई 15 चित्तबुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ। सड़क पेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्न थालेको 9 भएको छ। काठमाडौँ महानगरपालिकाले सड़क पेटी, मठ मन्दिर तथा सार्वजनिक चोकहरूमा जीविकोपार्जनका लागि काम गर्न नदिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। उनीहरूले नगर प्रहरीबाट आफूहरूमाथि दमन हुने, दिनभर होल्डिङ सेन्टरमा राखिने तथा विशेष गरी महिला दृष्टिविहीनमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन्। उनीहरूले आफूहरूलाई सड़क पेटीमा मर्यादित रूपमा काम गरेर जीविकोपार्जन गर्न पाउने वातावरण सुनिश्चित गर्न योग्यता र क्षमता अनुसार रोजगारीको व्यवस्था गर्न पनि माग गरेका छन्। अवस्था अहिलेसम्मको खबर यति नै।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफपीएस
1: यो बीएफपीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: साउदी अरबले आफ्नो जेलमा रहेका 33 जना नेपालीलाई मुक्त गरेको छ। रमादानका अवसरमा जेलमा रहेका नेपालीलाई मुक्त गरिएको भन्दै परराष्ट्र मन्त्रालयले आभार प्रकट गरेको छ। बन्दी मुक्त गर्ने जस्ता कदमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने मन्त्रालयले उल्लेख गरेको छ। रियादको दूतावास मार्फत बन्दी मुक्त गर्न नेपालले आग्रह गरेको थियो। शाही माफी पाएका नेपालीहरू प्रक्रिया पूरा गरी स्वदेश फर्कनेछन्। देशका विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम भएका ठाउँमा राति गाडी चलाउन प्रतिबन्ध लाग्ने भएको छ। मकवानपुरको कान्ति लोकपथमा आगामी 3 रात गाडी चलाउन रोक लगाइएको हो। ललितपुर प्रशासन कार्यालयले लोकपथको मकवानपुर सिन्धुली जोड्ने सडकमा आज भोलि र पर्सि रातिको समयमा गाडी चलाउन पूर्ण प्रतिबन्ध लगाएको हो। बैतडीमा पनि कच्ची सडक भएका ठाउँमा राति गाडी चलाउन रोक लगाइएको छ। गएको 24 घण्टामा कञ्चनपुरको हनुमाननगरमा देशकै सबभन्दा बढी 147 मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका मधेस प्रदेश बाहेक सबै ठाउँमा वर्षा भएको भन्दै कञ्चनपुरमा सबभन्दा बढी वर्षा भएको जनाएको हो। बाँकीमा पनि 100 मिलिमिटरभन्दा बढी पानी परेको छ। पूर्व र मध्य नेपालमा पनि उल्लेख्य वर्षा भएको महाशाखाले उल्लेख गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार असार 5 गते पूर्वी नेपालमा आएको मनसुन आजबाट देशभर फैलिएको छ।
4: असार 16 गते यस वर्षको मनसुन प्रणाली आज देशभर नै फैलिएको छ। यस वर्षको मनसुन असार 5 गते कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको थियो।
3: चितवनको रत्ननगर नगरपालिका 12 र 0 नामा केराबाट वाइन र ब्रान्डी उत्पादन सम्बन्धी अनुसन्धान सफल भएको छ। 15 वर्षदेखि खेती गर्दै आएका ठाकुर सापकोटाले बोटमै कुहिने र खेर जाने केराबाट मदिराजन्य पेय पदार्थ उत्पादन परीक्षण थालेको जानकारी दिनुभएको हो।
5: एक वर्ष जति भयो मैले यो केराको चाहिँ ब्रान्डी र वाइनमा रिसर्च गरेको, वाइन पनि सक्सेस भएको छ, रिसर्च कम्प्लिट भएर त्यो थानको लागेको छ। अनि अहिले अब यो ब्रान्डीमा काम गरिरहेको छु मैले, अनि प्रत्यक्ष रूपमा मैले चाहिँ नि यो ब्रान्डी बनाउने कम्पनीमा 4 जना, त्यसपछि मार्केटिङमा 2 जना, अनि प्लस म भयो, मेरो फ्यामिली 8-9 जनाले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेछ। अब यो ब्रान्डी पनि सक्सेस भएको छ मेरो।
3: 12 बिघा क्षेत्रफलमा सापकोटाले खेती गर्दै आउनु भएको छ। कृषि विकास कार्यालय भरतपुरको सहयोगमा सुरु गरिएको ब्रान्डी उत्पादन सम्बन्धी अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ। सङ्खुवासभाको सिलिजोङ गाउँपालिका 1 मा पहिरोबाट 1 स्वास्थ्य केन्द्रसहित 28 घर विस्थापित भएका छन्। वर्षासँगै बाढी पहिरोबाट तेन्छोङमा हालसम्म विस्थापितको सङ्ख्या 28 पुगेको छ। प्रहरी इन्सपेक्टर धनबहादुर राजवंशीले विस्थापितलाई सिसुवा प्रहरी चौकी र गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभएको छ। 2 वटा जलविद्युत आयोजनामा क्षति पुग्दा गाउँका 600 घर परिवार अन्धकारमा बस्न बाध्य छन्। बेलायती प्रधानमन्त्री सर केयर स्टारमरले रक्षा क्षेत्रका लागि थप 15 अर्ब पाउन्ड बजेट घोषणा गर्नुभएको छ। सडक र ऊर्जा क्षेत्रमा रकम कटौती गरेर रक्षामा बढाएको स्टारमरको भनाइ छ। सन् 2029 रक्षा बजेट वार्षिक 80 अर्ब पाउन्ड पुग्ने उहाँले बताउनु भएको छ।
6: £270 billion over the spending review period. And I can announce today that under the Defence Investment Plan, we are increasing this by a further £15 billion, setting a new record of spending almost £300 billion over the next 4 years to back our armed forces and strengthen our national security.
3: अर्थमन्त्री राजेश रेवसले रक्षामा बजेट किन चाहिन्छ धेरै भनेर खुलाउनु भएको छ।
7: Last year, I made the decision in the national interest to reprioritize aid spending towards defense and achieve the biggest uplift in defense spending since the end of the Cold War. That was the right choice because the world has changed. National security is economic security.
3: र भारतीय सीमा सुरक्षा बलले सताउन थालेपछि नवलपरासीका सुस्तावासी गुहार माग्दै काठमाडौँ आइपुगेका छन्। नागरिकता र भूमि अधिकारको माग गर्दै उनीहरू काठमाडौँ आएका हुन्। उनीहरूले आजदेखि माइतीघरमा धरना दिने तयारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा सीमाबारे विवादास्पद अभिव्यक्ति दिएपछि भारतीयले बढी दुःख दिन थालेको उनीहरूको भनाइ छ। पीडा सुनाउन पटक पटक प्रधानमन्त्री सचिवालयमा अनुरोध गर्दा पनि समय नपाएको उनीहरूको गुनासो छ। स्वस्थ बचाउ अभियान र युवा अभियानले हिजो बुटोलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। नागरिकता नपाउँदा शिक्षा, स्वास्थ्य, बैङ्किङ, रोजगारी र आधारभूत सरकारी सेवाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो छ। आफरलाई तत्काल नागरिकता भोग चलनमा रहेको जग्गाको लाल पूर्जा दिनुपर्ने सीमा सुरक्षा सुदृढ बनाउनका साथै शिक्षा स्वास्थ्य सड़क र संचार लगायतका आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने माग उनीहरूले राखेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतले एमाले उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री विष्णु पौडेलको थुनाबारे थप सुनवाई गर्ने भएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू टेक प्रसाद टुङ्गाना र मेघराज पोखरेलको इजलासले मिसिल जिगाउन आदेश दिएको छ। वरिष्ठ अधिवक्ता ईश्वर भट्टराईका अनुसार इजलासले विशेष अदालतमा विचाराधीन सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको सम्पत्ति शुद्धिकरण मुद्दाको सक्खले मिसिल मगाएको छ। पौडेल विरूद्ध सोही अभियोग अन्तर्गत पूरक अभियोग लैजाने तयारी भइरहेको छ। सुनाईका लागि पर्सि अर्को पेशी तोकिएको छ। पौडेलकी पत्नी दोमाया पौडेलले थुनामुक्तको माग गर्दै रेड तयार गर्नुभएको थियो। असार 11 गतेको सुनवाईमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो। पौडेलले असार 8 गते पक्राउ परेकामा 7 दिनको म्याद थपिएकोमा हिजो थप 3 दिन हिरासतमा लिन म्याद थपिएको छ। सरकारले 4 राष्ट्रसेवक निजामती कर्मचारीले विदेशको आवश्यक अनुमति पीआर लिएर सेवा गरेको भन्दै स्पष्टीकरण मागेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको भन्दै कार्यवाहीको प्रक्रिया अघि बढेको जनाएको छ। सूचना जारी गरिएका मध्ये अमेरिकाको डिभी परेका पनि छन्। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवश्यक अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानूनी व्यवस्था छ। उनीहरूलाई 15 दिनभित्र चित्त बुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 हिंसा र आगजनीलाई वैधानिकता दिने काम भइरहेको बताउनु भएको छ। काठमाडौँमा आयोजित प्रदेश स्तरीय निर्वाचन नतिजा समीक्षा गोष्ठीमा ओलीले भयरहित अवस्था ल्याउन लागिरहने बताउनु भएको छ।
4: भैँसालोले ध्वस्त पार्यो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ र विभिन्न क्षेत्रहरू, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र, अनेकलाई हामीले यत्नपूर्वक अगाडि बढाउने प्रयास गर्यौँ। तर त्यो कुरा सही भएन। विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि, असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हत्या, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समात्थ्यो। त्यसलाई वैधानिकता दिने काम भएको छ। तर हामी देशलाई फेरि शान्तिपूर्ण नेपाल, सबैलाई माया गर्ने व्यवस्था, त्यस प्रणालीबाट फेरि अगाडि बढ्नेछौँ।
3: वामपन्थी एकताको पक्षमा नरहेको उहाँको भनाइ छ। त्रिभुवन विश्वविद्यालय परिसरबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउने निर्णय फिर्ता लिन 10 विद्यार्थी संगठनले माग गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारी निर्णयले विद्यार्थीको लोकतान्त्रिक अधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका छन्। विज्ञप्तिमा विद्यार्थी अधिकारमाथिको हस्तक्षेप, न्यायालयको अवहेलना तथा लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका कदम स्वीकार गर्न नसकिने उल्लेख छ। सर्वोच्च अदालतले गएको वैशाख 28 गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशको समेत पालना नभएको दावी संगठनले गरेका छन्। सरकारी निर्णयपछि विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन सूचना जारी गरेको थियो। गएको 2 सातामै औद्योगिक क्षेत्रबाट 42 करोड बढी भाडा उठेको छ। वर्षौँ उठ्न नसकेको औद्योगिक क्षेत्रको 42 करोड 54 लाख बकेता भाडा उद्योग मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि 2 सातामै असुल भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले जानकारी दिनुभएको हो। ओलीका अनुसार केही उद्योगले 2045 सालदेखि नै भाडा तिरेका थिएनन्। लिमिटेडले केही दिनअघि 635 उद्योग र कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना निकालेको थियो। सुरुमा झन्डै 200 उद्योगको लाइन काटेपछि भाडा तिर्न थालेका हुन्। भाडा तिरेपछि त्यो उद्योगमा लाइन जोडिएको छ। अझै पनि भाडा नतिरेपछि 45 कम्पनीको बिजुली काटिएको महाप्रबन्धक ओलीले जानकारी दिनुभएको छ। कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेस प्रणालीको 3 करोड 69 लाख र तिनै सञ्चालकको कन्टिनेन्टल सर्भिसेस प्रणालीको करिब 1 करोड रुपियाँ भाडा उठ्न बाँकी रहेको पनि ओलीले जानकारी दिनुभएको छ। घरभित्रै आफ्नै जोडी र पूर्व जोडीको ज्यान लिने हत्यारालाई थप 10 वर्ष जेल सजाय हुने गरी बेलायतमा नयाँ कानून ल्याउने तयारी भएको छ। महिला र युवती विरुद्धको हिंसा नियन्त्रणका लागि न्याय मन्त्रालयले कडा कानून ल्याउने तयारी गरेको हो। हाल धेरैजसो घरेलु हत्यामा कम सजाय हुने गरेको छ। स्काईकी एलेक्स रोजर्स।
5: The starting point for most domestic murders is 15 years, and that's because they take place in the home and because a weapon is already likely to be at the scene. But for other murders, where the weapon is taken to the scene with intent, the starting point is 25 years. So this is the government looking to close that 10-year gap.
3: र अन्तर्राष्ट्रिय अनुकूलन कोर्स बोर्डले नेपालका लागि 1,33 करोड रुपियाँको अनुदान परियोजना स्वीकृत गरेको छ। नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीमा यो लगानी हुनेछ। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले वर्तमान शासकीय स्वरूपमाथि दावा नबोल्न चेतावनी दिनुभएको छ। 68 संसद दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा सत्तारूढ रासोपाप्रति सङ्केत गर्दै नेता आङदम्बेले अपरिपक्व सोचका आधारमा शासकीय स्वरूपमाथि प्रश्न नउठाउन सुझाव दिनुभएको हो।
4: आजको नेपाली शासकीय स्वरूप कुनै एउटा पार्टीको लहरमा या कुनै एउटा पार्टीको घोषणा पत्र र सोचबाट मात्रै आएको होइन। यो शासकीय स्वरूप नेपाली जनताको अथक लडाईँको परिणाम त त्यो हुँदै हो। सँगसँगै पछिल्लो चोटि जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने सिंहदरबारको अधिकार गाउँमा ठाउँमा प्राप्त गर्न सक्ने त्यो सोचबाट आजको शासकीय स्वरूपको परिकल्पना पनि गरेको हो। आज हामीहरू यो मोडर्न जमानाको यो पिक आवर हो। अहिले यो बेलामा हामीले हाम्रो संसदीय मूल्य मान्यता सोच र यसको चाहिँ गरिमालाई उचाइमा पुर्याएर जनताले थपक्कै महसुस गर्न सक्ने ठाउँमा पुर्याउँदै गरेको म्यासेज दिइराख्नुपर्ने बेलामा आज हामीहरू त्यही शासकीय स्वरूपमाथि दावा बोल्ने ठाउँतर्फ हामीहरू फर्किएर गएको जस्तो अनुभूति पनि हामीहरूले गरिराखेका छौँ।
3: वर्तमान शासकीय स्वरूप जनताको बलिदानबाट स्थापित भएको भन्दै उहाँले लहर र आवेगको भरमा प्रश्न नउठाउन पनि सुझाउनु भएको छ।
4: शासकीय स्वरूपले हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता हाम्रो शासकीय स्वरूप मात्र खन्याउन थाल्यो। हामीले नजानेको अभ्यासै नगरिकन त्यसका प्रति प्रश्न उठाउन थाल्यौँ। त्यो राम्रो कुरो हुँदैन। आज हामीहरूले जनताहरूलाई थपक्कै महसुस गर्ने ठाउँमा पुर्याउनका निम्ति जसरी शासकीय स्वरूपको 7 प्रदेशको हामीहरूले परिकल्पना गरेका छौँ, 3 तहको स्थानीय तहको हामीले परिकल्पना गरेका छौँ। यो परिकल्पनामा कुनै लहर, कुनै आवेग, कुनै चाहिँ उत्तेजना यस्ता कुराहरूले त्यो जनताको रगतबाट साटेर ल्याएको त्यो निष्कर्ष जो ऐतिहासिक छ त्यसलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन, त्यसका प्रति क्वेशन मार्क उठाउनु हुँदैन।
3: संघीयताका मूल मर्मबारे सत्तारूढ रासोपाको नीतिलाई लिएर नेतृत्वले आलोचना खेप्नु परेको छ। संघीयताबारे आयोजित बहसमा जनमत पार्टीका डाक्टर सिके राउतले भदौ अन्तिम साताका घटनापछि बसेको नजिरबाट डर लाग्ने गरेको बताउनु भएको छ।
5: नजिरै बस्यो कि हामी कसैको घरमा आगो लगाइदिँदा पनि हुन्छ, सिन्दरबारमा आगो लगाइदिँदा पनि हुन्छ, बालुवाटारमा आगो लगाइदिँदा पनि हुन्छ, प्रदेश सभामा गएर आगो लगाइदिँदा पनि हुन्छ, कसैलाई केही हुँदै होइन भने नजिर स्थापित भइसकेको हुँदाखेरि अर्को पटक पनि फेरि त्यस्तै खालको विद्रोह गरेर ल यो संविधानै फालौँ न हामीले किन चाहियो भनेर जुन सम्भावना छ त्यो कारणले मलाई गम्भीर मात्रै बनाएको छ।
3: संघीयता मन नपराउनेको सूचीमा रासोपा नेतृत्व पनि रहेको उहाँको ठम्याइ छ। श्रम संस्कृति पार्टीका आर्यन राईले संविधानका आधारभूत मान्यतामाथि आक्रमणको प्रयास गरेमा गल्ती हुने भन्दै सचेत गराउनु भएको छ।
6: संघीयता धर्मनिरपेक्ष लोकतन्त्र गणतन्त्रमाथि छेडखाने प्रयास नगर्नु होला सरकारले। त्यो भएन फेरि अर्को आन्दोलन तपाईँको चाहिँ सिर्जना हुन्छ र यो सिंहदरबारको विरुद्धमा जहिले किन आन्दोलन हुन्छ भन्दाखेरि यी सबै जाति सबै तपाईँको चाहिँ नागरिक र सभ्यता र उनीहरूले हाम्रो पनि सिंहदरबार हो भन्ने खालको चाहिँ अनुभूतिको अनुभूति नभए पछाडि सिंहदरबारको विरुद्धमा सधैँभरि आन्दोलन हुन्छ।
3: सहभागीले प्रदेश खारेजीबारे रासोपा महाधिवेशनमा भएको छलफलबारे प्रश्न गरेका छन्। साउदी अरबले आफ्नो जेलमा रहेका 33 नेपालीलाई माफी दिएको छ। रमादानका अवसरमा जेलमा रहेका नेपालीलाई माफी दिएको भन्दै परराष्ट्र मन्त्रालयले आभार प्रकट गरेको छ। बन्दी मुक्त गर्ने जस्ता कदमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने मन्त्रालयले उल्लेख गरेको छ। रियादको दूतावास मार्फत बन्दी मुक्त गर्न नेपालले आग्रह गरेको थियो। शाही माफी पाएका नेपालीहरू प्रक्रिया पूरा गरी स्वदेश फर्कनेछन्। ललितपुरको जावलाखेल सदर चिडियाखानामा गत 2005 पुष्टि भएको बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोरेलाले 2012 यता संक्रमण नभेटिएको बताउनु भएको छ। संक्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्ड फ्लू नियन्त्रण अध्ययन समिति समेत गठन गरिएको छ। हाल बन्द रहेको चिडियाखाना सर्वसाधारणका लागि पुनः सञ्चालन गर्ने विषयमा समितिको सुझाव अनुसार छिट्टै निर्णय गरिने कोरेलाले बताउनु भएको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। देशका विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम भएका ठाउँमा राति गाडी चलाउन प्रतिबन्ध लाग्ने भएको छ। मकवानपुरको कान्ति लोकपथमा आगामी तीन रात गाडी चलाउन रोक लगाइएको हो। ललितपुर प्रशासन कार्यालयले लोकपथको मकवानपुर सिन्धुली जोड्ने सडकमा आज भोलि र पर्सि रातिको समयमा गाडी चलाउन पूर्ण प्रतिबन्ध लगाइएको जनाएको छ। बैतडीमा पनि कच्ची सडक भएका ठाउँमा राति गाडी चलाउन रोक लगाइएको छ। काठमाडौँमा जग्गा किन्न आएका सर्लाहीका एकजना पुरुष नक्कली पुलिसको ठग गिरोहबाट लुटिएका छन्।
2: काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका सर्लाही लालबन्दी आठ खतिवडा चोकका धनबहादुर मोक्तानलाई लुटेराले प्रहरीको हत्कडी समेत लगाएर 10,95,000 लुटेका हुन्। यही असार 9 गते 5-6 जनाको समूहले धनबहादुरलाई नियन्त्रणमा लिएर नगद मोबाइल र बैंकका चेक लुटेको हो। लुटपाटको आरोपमा 4 जना पक्राउ परेका छन्। प्रहरीले लुटिएको रकममध्ये 2,00,000 रुपियाँ बरामद गरेको छ। लुटेराहरू पक्राउ परे पनि लुटिएको झण्डै 9,00,000 भने फेला परेको छैन। उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ आएका मोक्तान चिन्जानका साथी शेरबहादुर मोक्तानको कोठामा बस्नु भएको थियो। साँझ पख आएको समूहले प्रहरी हौ भन्दै डर देखाएर हत्कडी समेत लगाएर लुटेको प्रहरीको भनाइ छ। अस्ति 14 गते सिन्धुपाल्चोक त्रिपुरा सुन्दरीका रामशरण दमाई, टोखा एकका सबिन खवास, पर्सा ठोरीका लक्ष्मी गोले र पीडित धनबहादुर बास बसेका डेरावाल सिन्धुली घ्याङलेख पाँचका शेरबहादुर मोक्तानलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट 7 दिनको म्याद लिएर प्रहरी वृत्त बालाजुको हिरासतमा राखिएको छ।
3: अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले नेपालका लागि 1,33,00,000,000 रुपियाँको अनुदान परियोजना स्वीकृत गरेको छ। नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाडी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ गर्ने उद्देश्यका साथ परियोजना स्वीकृत भएको हो। वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा सुदूरपश्चिम र कर्णाली प्रदेशका 5 विकट जिल्लाका 60,000 भन्दा बढी घरधुरीमा परियोजना लागू हुनेछ। परियोजना आगामी 6 वर्षसम्म सञ्चालन हुनेछ। यसले कर्णाली प्रदेशका हुम्ला, कालीकोट र मुगु तथा सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरा जिल्लालाई समेट्नेछ। अब खबर फटाफट।
2: तुलसीपुर महानगरका 19 वडामा 26 वटाका दरले 500 वटा फलामे चुलो वितरण। बिजुलीबाट समेत चल्ने चुलोका लागि उपभोक्ताले 5% मात्रै तिर्नुपर्ने। कर्णालीको जुम्ला पूर्णखोप सुनिश्चित र दिगोपना जिल्ला घोषित। जिल्लाभरका 8 स्थानीय तहमा 15 महिनासम्मका 2068 र 16-23 महिनाका 3,364 बालबालिकालाई सबै प्रकारका खोप लगाइयो। चितवन बरण्डाभार जैविक मार्गको सामुदायिक वनमा रात्रिकालीन जीव सफारी सञ्चालन। रत्ननगर दक्षिण क्षेत्रको पञ्चकन्यासँगै कालिका नगरभित्र पर्ने चतुर्मुखी र भीमवली वनभित्र 30 किलोमिटर जंगल मार्ग खोलेर परीक्षणका रूपमा रात्रिकालीन जीव सफारी गरिँदै। भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको 20,50,000 को आइफोन रूपन्देहीमा बरामद। भारतबाट आउँदै गरेको भारतीय मोटरसाइकल चेक जाँच गर्दा फेला परेका 35 वटा आइफोन सहित मोटरसाइकल पनि कार्यवाहीका लागि भैरवा भन्सार कार्यालयमा। गएको साउनदेखि चैतसम्ममा रसुवा भन्सारमा 3,51,00,000 बढीको अवैध सामग्री बरामद। चकलेट, अचार, चाउमिनको सस, तयारी पोसाक, रोल कपडा, कफी, खेलौना, थर्मस र भेप लगायतका सामग्री जफत। र स्याङ्जाको गल्याङ नगरपालिका हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दै पालिकाभित्र हलगोरु पाल्ने 115 किसानलाई 5,000 का दरले रकम वितरण।
3: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले रक्षा क्षेत्रका लागि थप 15 अर्ब पाउन्ड बजेट घोषणा गर्नुभएको छ। सड़क र ऊर्जा क्षेत्रमा रकम कटौती गरेर रक्षामा बढाएको स्टार्मरको भनाइ छ। सन् 2029 रक्षा बजेट वार्षिक 80 अर्ब पाउन्ड पुग्ने उहाँले बताउनु भएको छ।
7: We are already delivering the biggest sustained increase in defence spending since the 1980s, £270 billion over the spending review period. And I can announce today that under the Defence Investment Plan, we are increasing this by a further £15 billion, setting a new record of spending almost £300 billion over the next 4 years to back our armed forces and strengthen our national security.
3: अर्थमन्त्री राजेल रिफ्सले रक्षामा बजेट किन धेरै चाहिन्छ भनेर खुलाउनु भएको छ।
8: Last year I made the decision in the national interest to reprioritize aid spending towards defense and achieve the biggest uplift in defense spending since the end of the Cold War. That was the right choice because the world has changed. National security is economic security.
3: Mm-hmm. विश्वकप फुटबलको नकआउटमा अबको केही घण्टामा आइभरी कोस्ट र नर्वेबिच खेल हुँदैछ। नेपाली समयअनुसार राति 11:15 अमेरिकाको डालास खेल मैदानमा भिडन्त हुनेछ। बिहान 3:00 फ्रान्स विरुद्ध स्विडेन र 7:00 मेक्सिको विरुद्ध इक्वेडर पनि भेट्नेछन्। गएको 24 घण्टामा कञ्चनपुरको हनुमान नगरमा त्यसकै सबभन्दा बढी 147 मिलिमिटर पानी परेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
9: यो BFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सीमा सुरक्षा सहितका विषय लिएर सुस्तावासी काठमाडौँमा आधारभूत अधिकारको माग,
1: एक नम्बरमा नागरिकता दिनु पर्यो, दुईमा राजपूर्जा दिनु पर्यो, तिनमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधन बनाइदिनु पर्यो, नेपाल हो कि भारत हो।
0: संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको हो।
2: अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन जो आक्रमण हुन थालेछ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
0: संसद दिवसका अवसरमा गरिएको एक कुराकानी र रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने ब्रिटिस प्रधानमन्त्रीको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव मार्क रूटले ब्रिटेनको ड्रोन युद्धतर्फ रक्षा रणनीति केन्द्रित गर्दै रक्षा खर्च बढाउने योजनाको स्वागत गरेका छन्। यो कदमले नेटो गठबन्धनका सबै सदस्य राष्ट्रलाई अझ बलियो बनाउने उनले बताए। ब्रिटेनका बाहिरिन लागेका प्रधानमन्त्री सर कियर स्टार्मरले आधुनिकीकरणका लागि विशेष गरी ड्रोन प्रविधि र स्वचालित अस्त्र उत्पादनमा लगानी गर्न वार्षिक 20 अर्ब अमेरिकी डलरले रक्षा खर्च बढाइने घोषणा गरेका छन्। यस्ता प्रविधिहरू हालका द्वन्द्वहरूमा विशेष गरी युक्रेनमा अत्यन्त प्रभावकारी रूपमा प्रयोग भएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्स भन्छन्, यो नयाँ दृष्टिकोण सम्बन्धी कुरा हो। पछिल्ला केही वर्षमा ड्रोनहरूको केन्द्रीय भूमिका सबैले स्वीकार गरेको यथार्थ जस्तै बनेको छ। विशेष गरी युक्रेनमा र हालैका केही साताहरूमा खाडी क्षेत्रमा भएका घटनाहरूले ड्रोनले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई स्पष्ट रूपमा देखाएका छन्। बीबीसीका कूटनीति मामिला संवाददाता पल एडम्सको भनाई। दक्षिण अफ्रिकामा अवैध आप्रवासनको विरोधमा प्रदर्शनकारीहरू सड़कमा उत्रिएका छन्। विदेशी नागरिकहरू हिंसा भड्किन सक्ने चिन्ताका माझ देशभर हजारौं प्रहरी परिचालन गरिएको छ। डर्बनमा प्रदर्शनकारी मध्ये केहीले परम्परागत हतियार र लाठी बोकेका छन्। अभियानकर्ताहरूले कागजात विहीन सबै आप्रवासीहरूले देश छाड्नुपर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बच्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेथले आजको समय सीमाभित्र 10 लाख भन्दा बढी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। सुरुमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरु अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा स्याटेलाइट सञ्चार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबना स्थित उक्त केन्द्र रूसले जासुसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ बनाउनुपर्ने, नागरिकताविहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
1: मांग हाम्रो 1 नम्बरमा पर्यो, दुई नम्बरमा राजपुर जाइदिनु पर्यो, तिन नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो साधारण बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो के हो, सबै नजिक भिन्न छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के बस्छ नि, तेरो नागरिकता छ तेरो लाल पूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लाल पूर्जा देखाऊ
0: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीडितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोसिसमा रहेको बताए।
4: प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्क समयको लागि अनुरोध गर्छौ, प्रधानमन्त्री र गृह मन्त्री अनि परराष्ट्र मन्त्री यो तिनटा विभाग मन्त्रीलाई पनि भेट्न पर्यो हाम्रो सोच हो।
0: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
5: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्ता हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्न पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
0: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाइ छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानुनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
6: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
0: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय, नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित, जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी सुरुमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौँ।
2: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो, त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ नि संसदलाई उपेक्षा गर्ने, कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौँ भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो त्यसको
0: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
2: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका ज्येष्ठ भागीदार हामी पनि हौ, मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के चाहिँ भन्दैन, अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नै हो। अब संसद जनताले दिएर पठाएको शक्ति, त्यसलाई जुन खालको उपेक्षाहरू यसपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौँ।
0: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
2: हामी कहाँ धेरै धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्वको हो नि। त्यसलाई उपेक्षै गर्न खोजेपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
0: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानुन नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौँ। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
2: यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्ट्सहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ, त्यहाँ खुला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ नि त्यसका एक्सपर्ट्सहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
0: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
2: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुख अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
0: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
2: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसेकम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तिनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ सङ्केत हो।
0: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ? संक्षेपमा,
2: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ बिस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि। अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्रोले चिनाउँदैन, त्यसरी हामी त्यहाँ सबै गम्भीर हुनुपर्छ।
0: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टारमरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टारमरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउन्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट बिनिता दाहालबाट।
3: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउन्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधाभन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा 97% बालबालिकालाई खोप प्रदान गरिएको जनाएको छ। दादुरा महामारी प्रतिकारी खोप अभियान मार्फत 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनु भएको छ। उहाँका अनुसार 7 जिल्लाका 128,359 बालिकाले बालबालिकालाई खोप लगाइएको छ। सरकारले यस वर्ष दादुराको उच्च जोखिम रहेका जाजरकोट सुर्खेत कालीकोट सर्लाही सिराह महोत्तरी र बागलुङमा 6 महिनादेखि 15 वर्षसम्म उमेरसम्मका बालबालिकामा दादुरा महामारी प्रतिकारी खोप अभियान जेठको अन्तिम सातादेखि असार 10 गतेसम्म सञ्चालन गरेको थियो। दादुरा संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ। सरकारले 4 जना राष्ट्रसेवक निजामती कर्मचारीले विदेशको आवश्यक अनुमति पीआर लिएर सेवा गरेको भन्दै स्पष्टीकरण मागेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको भन्दै कारवाहीको प्रक्रिया अघि बढेको जनाएको छ। सूचना जारी गरिएका मध्ये अमेरिकाको डिभी परेका पनि छन्। निजामती कर्मचारीले पदमा बहाल रहँदै विदेशी मुलुकको आवश्यक अनुमति लिन वा सोका लागि आवेदन समेत दिन नपाइने कानुनी व्यवस्था छ। उनीहरूलाई 15 दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाई पेश गर्न भनिएको छ। गएको 2 सातामै औद्योगिक क्षेत्रबाट 42 करोड बढी भाडा उठेको छ। वर्षौँ उठ्न नसकेको औद्योगिक क्षेत्रको 42 करोड 54 लाख बकेता भाडा उद्योग मन्त्री गौरी कुमार यादवको निर्देशनपछि 2 साताभित्रै असुल भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीले जानकारी दिनुभएको हो। ओलीका अनुसार केही उद्योगले 2045 सालदेखि नै भाडा तिरेका थिएनन्। लिमिटेडले केही दिनअघि 635 उद्योग र कार्यालयलाई भाडा तिर्न सार्वजनिक सूचना निकालेको थियो। सुरुमा झन्डै 200 उद्योगको लाइन काटेपछि भाडा तिर्न थालेका हुन्। भाडा तिरेपछि त्यो उद्योगमा लाइन जोडिएको छ। अझै पनि भाडा नतिरेपछि 45 वटा कम्पनीको बिजुली काटिएको महाप्रबन्धक ओलीले जानकारी दिनुभएको छ। कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेस प्रणालीको 3,69,00,000 र तिनै सञ्चालकको कन्टिनेन्टल सर्भिसेस प्रणालीको करिब 1 करोड रुपियाँ भाडा उठ्न बाँकी रहेको पनि ओलीले जानकारी दिनुभएको छ। गण्डकी प्रदेशमा एचआइभी संक्रमण बढ्ने क्रममा रहेको पाइएको छ।
4: करिब 1 वर्ष अघि 2,900 को हाराहारीमा रहेको एचआईभी संक्रमितको संख्या चालु आर्थिक वर्ष 2082-83 को वैशाखसम्मको तथ्याङ्क अनुसार बढेर 3,171 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित कास्कीमा छन्। कास्कीमा मात्र जम्मा संक्रमितको 51% अर्थात 1,602 जना एचआईभी संक्रमित रहेको पोखरामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ। पोखरा महानगरपालिका 7 वडा कार्यालयमा आयोजित एचआईभी तथा एड्समा हुने लाङछना तथा विभेद न्यूनीकरणका लागि जनप्रतिनिधि प्रहरी पत्रकार तथा अन्य जोखिम समूह बीचको अन्तर्क्रिया एवं अभिमुखीकरण कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यालले यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। आर्थिक वर्ष 2082-83 को वैशाखसम्म गण्डकी प्रदेशमा 1,619 पुरुष 1,541 महिला तथा अन्य 11 जना गरी जम्मा 3,171 जना एचआईभी संक्रमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यस्तै तनहुँमा 260, गोर्खामा 240, बागलुङमा 218, पूर्वी नवलपरासीमा 162, लमजुङमा 139, म्याग्दीमा 95, स्याङ्जामा 344 र पर्वतमा 84 जना संक्रमित छन्। उनीहरूले नियमित रूपमा एआरटी सेवा लिने गरेका छन्।
3: बेलायतमा रक्षा लगानी योजनाको 5 अर्ब पाउन्ड ड्रोनमा लगानी हुने भएको छ। आगामी 4 वर्षभित्र सो रकम खर्च गरिनेछ। थप जानकारी अङ्ग्रेजी सेवाका भिक्टोरिया लरेन्सबाट।
5: The package includes attack drones that will fly alongside army helicopters, as well as cutting-edge technology to help RAF jets strike targets while remaining undetected. The investment will also pay for autonomous maritime mine hunters, uncrewed ground vehicles, small tactical quadcopters, as well as a hybrid Royal Navy made up of crewed and uncrewed vessels. It will also fund Europe's biggest drone testing centre opened earlier this month in Swindon, as well as a task force which will develop new autonomous capabilities quickly.
3: अमेरिकामा जन्मेकै आधारमा नागरिकता सीमित गर्ने राष्ट्रपति ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले उल्टाइदिएको छ। अदालतका न्यायाधीशहरूले अमेरिकामा जन्मेका बालबालिकाले स्वतः नागरिकता पाउने 150 वर्ष पुरानो व्यवस्था कायम हुने फैसला गरेका हुन्। अमेरिकामा छोटो समयमा आएका समयका लागि आएका तथा अवैध बसेका व्यक्तिका सन्तानलाई नागरिकता नदिने निर्णय ट्रम्पले गर्नुभएको थियो। विपक्षीहरूले संविधानको 14 संशोधनको हनन भएको भन्दै मुद्दा दायर गरेका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS गोरखा रेडियो हो।
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो BFBS गोरखा रेडियो हो।

0: संविधानका मूल मर्मबारे सत्तारूढ़ राजसभाको नीतिलाई लिएर नेतृत्वले आलोचना खेप्नु परेको छ। संहिताबारे आयोजित बहसमा जनमत पार्टीका डाक्टर सिके राउतले भदौ अन्तिम साताका घटनापछि बसेको नजिरबाट डर लाग्ने गरेको बताउनु भएको छ।
1: नजिरै बस्यो, ध्यान कसैको घरमा आगो लगाइदिँदा पनि हुन्छ, सिन्दरबाट आगो लगाइदिँदा पनि हुन्छ, बालुवाटारमा आगो लगाइदिँदा पनि हुन्छ, प्रदेश सभामा गएर आगो लगाइदिँदा पनि हुन्छ, कसैलाई केही हुनै होइन भने नजिर स्थापित भइसकेको हुँदाखेरि अर्को पटक पनि फेरि त्यस्तै खालको विद्रोह गरेर ल यो संविधानै फालौँ न हामीले किन चाहियो भनेर जुन सम्भावना छ त्यो कारणले मलाई गम्भीर मात्रै बनाएको छ।
0: संहिता मन नपराउनेको सूचीमा रासोपा नेतृत्व पनि रहेको उहाँको ठम्याई छ। श्रम संस्कृति पार्टीका आर्यन राईले संविधानका आधारभूत मान्यतामाथि आक्रमणको प्रयास गरेमा गल्ती हुने भन्दै सचेत गराउनु भएको छ।
2: संहिता धर्मनिरपेक्ष लोकतन्त्र गणतन्त्रमाथि छेडखाने प्रयास नगर्नु होला सरकारले, त्यो भयो भने फेरि अर्को आन्दोलन तपाईँको चाहिँ सिर्जना हुन्छ। र यो सिंहदरबारको विरुद्धमा जहिले किन आन्दोलन हुन्छ भन्दाखेरि यी सबै जाति सबै तपाईँको चाहिँ नागरिक र सभ्यता र उनीहरूले हाम्रो पनि सिंहदरबार हो भन्ने खालको चाहिँ अनुभूतिको अनुभूति नभए पछाडि सिंहदरबारको विरुद्धमा सधैँभरि आन्दोलन हुन्छ।
0: सहभागीले प्रदेश खारेजीबारे रासुपा महाधिवेशनमा भएको छलफलबारे प्रश्न गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 हिंसा र आगजनीलाई वैधानिकता दिने काम भइरहेको जिकिर गर्नुभएको छ। काठमाडौँमा आयोजित प्रदेश स्तरीय निर्वाचन नतिजा समीक्षा गोष्ठीमा ओलीले भइरहित अवस्था ल्याउन लागिरहने बताउनु भएको छ।
3: भुइँचालोले ध्वस्त पार्यो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ र विभिन्न क्षेत्रहरू, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र, अनेकलाई हामीले यत्नपूर्वक अगाडि बढाउने प्रयास गर्यौँ। तर त्यो कुरा सही भएन। विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि, असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हत्या, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समात्यो। त्यसलाई वैधानिकता दिने काम भएको छ। तर हामी देशलाई फेरि शान्तिपूर्ण नेपाल, सबैलाई माया गर्ने व्यवस्था, त्यस प्रणालीबाट फेरि अगाडि बढ्नेछौँ।
0: वामपन्थी एकताको पक्षमा नरहेको उहाँको भनाइ छ। ललितपुरको जावलाखेल सदर चिडियाखानामा गत साल 5 गते पुष्टि भएको बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले असार 12 गते यता संक्रमण नभेटिएको बताउनु भएको छ। संक्रमणको वास्तविक अवस्था अध्ययन गर्न चिडियाखानामा बर्ड फ्लू नियन्त्रण अध्ययन समिति समेत गठन गरिएको छ। हाल बन्द रहेको चिडियाखाना सर्वसाधारणका लागि पुनः सञ्चालन गर्ने भन्ने विषयमा समितिको सुझाव अनुसार छिट्टै निर्णय गरिने कोइरालाले बताउनु भएको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यकामा बर्ड फ्लूको जोखिम अझै कायम रहेको जनाएको छ। सरकारले गएको 11.5 महिनामा 35% मात्रै विकास निर्माणको खर्च गर्न सकेको पाइएको छ। यो वर्षको बजेटमा विकास निर्माणका लागि छुट्याएको 4,07,88,80,00,000 पुँजीगत बजेट मध्ये हिजोसम्ममा 1,43,23,00,00,000 मात्रै खर्च गर्न सकेको हो। चालू आर्थिक वर्ष सकिन अब 2 हप्ता मात्र बाँकी छ। सरकारले खर्च संशोधन गर्दै यो वर्ष पुँजीगत बजेट मध्ये 2,51,39,90,00,000 रुपियाँ मात्रै खर्च हुने अनुमान गरेको छ। यो रकम पुँजीगत बजेटको 61.63% हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा 97% बाल बालिकालाई खोप प्रदान गरिएको जनाएको छ।
4: दादुरा महामारी प्रतिकारी खोप अभियान मार्फत 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनु भएको छ। उहाँका अनुसार 7 जिल्लाका 1,28,359 बाल बालिकालाई खोप लगाइएको छ। सरकारले यस वर्ष दादुराको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिराह, महोत्तरी र बागलुङमा 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बाल बालिकामा दादुरा महामारी प्रतिकारी खोप अभियान जेठको अन्तिम सातादेखि असार 10 गतेसम्म सञ्चालन गरेको थियो। दादुरा संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ।
0: अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने राष्ट्रपति ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ। अदालतका न्यायाधीशहरूले अमेरिकामा जन्मेका बालबालिकाले स्वतः नागरिकता पाउने 150 वर्ष पुरानो व्यवस्था कायम हुने फैसला गरेका हुन्। अमेरिकामा छोटो समयका लागि आएका तथा अवैध बसेका व्यक्तिका सन्तानलाई नागरिकता नदिने निर्णय ट्रम्पले गरेको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: संविधानका मूल मर्मबारे सत्तारूढ राजसपाको नीतिलाई लिएर नेतृत्वले आलोचना खेप्नु परेको छ। संहिताबारे आयोजित बहसमा जनमत पार्टीका डाक्टर सिके राउते भदौ अन्तिम साताका घटनापछि बसेको नजिरबाट डर लाग्ने गरेको बताउनु भएको छ।
1: नजिरै बस्यो, ध्यान कसै घरमा आगो लगाइदिँदा पनि हुन्छ, सिन्दरमा आगो लगाइदिँदा पनि हुन्छ, बालुवाटारमा आगो लगाइदिँदा पनि हुन्छ, प्रदेश सभामा गएर आगो लगाइदिँदा पनि हुन्छ, कसैलाई केही हुने होइन भने नजिर स्थापित भइसकेको हुँदाखेरि अर्को पटक पनि फेरि त्यस्तै खालको विद्रोह गरेर ल यो संविधानै थालौँ न हामीले किन चाहियो भनेर जुन सम्भावना छ त्यो कारणले मलाई गम्भीर मात्रै बनाएको छ।
0: संहिता मन नपराउनेको सूचीमा रासोपा नेतृत्व पनि रहेको उहाँको ठम्ब्याइ छ। श्रम संस्कृति पार्टीका आर्यन राईले संविधानका आधारभूत मान्यतामाथि आक्रमणको प्रयास गरेमा गल्ती हुने भन्दै सचेत गराउनु भएको छ।
2: संहिता धर्मनिरपेक्ष लोकतन्त्र गणतन्त्रमाथि छेडखाने प्रयास नगर्नु होला सरकारले, त्यो भयो भने फेरि अर्को आन्दोलन तपाईँको चाहिँ सिर्जना हुन्छ। र यो सिंह दरबारको विरुद्धमा जहिले किन आन्दोलन हुन्छ भन्दाखेरि यी सबै जाति सबै तपाईँको चाहिँ नागरिक र सभ्यता र उनीहरूले हाम्रो पनि सिंह दरबार हो भन्ने खालको चाहिँ अनुभूतिको अनुभूति नभए पछाडि सिंह दरबारको विरुद्धमा सधैँभरि आन्दोलन हुन्छ।
0: सहभागीले प्रदेश खारेजी बारे रासोपा महाधिवेशनमा भएको छलफल बारे प्रश्न गरेका छन्। अब खबर फटाफट।
3: तुलसीपुर महानगरका 19 वडामा 26 वटाका दरले 500 वटा फलामे चुलो वितरण, बिजुलीबाट समेत चल्ने चुलोका लागि उपभोक्ताले 5% मात्रै तिर्नुपर्ने। कर्णालीको जुम्ला पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित, जिल्लाभरका 8 स्थानीय तहमा 15 महिनासम्मका 2068 र 16 23 महिनाका 3364 बाल बालिकालाई सबै प्रकारका खोप लगाइयो। चितवन बरान्डाभार जैविक मार्गको सामुदायिक वनमा रात्रिकालीन जीप सफारी सञ्चालन, रत्ननगर दक्षिण क्षेत्रको पञ्चकन्यासँगै कालिका नगरभित्र पर्ने चतुर्मुखी र भीमवली वनभित्र 30 किलोमिटर जंगल मार्ग खोलेर परीक्षणका रूपमा रात्रिकालीन जीप सफारी गरिँदै। भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको 20,50,000 आइफोन रूपन्देहीमा बरामद, भारतबाट आउँदै गरेको भारतीय मोटरसाइकल चेक जाँच गर्दा फेला परेका 35 वटा आइफोन सहित मोटरसाइकल पनि कार्यवाहीका लागि भैरवा भन्सार कार्यालयमा। गएको साउनदेखि चैतसम्ममा रसुवा भन्सार 3,51,00,000 बढीको अवैध सामग्री बरामद, चकलेट अचार चाउमिनको सस तयारी पोसाक रोल कपडा कफी खेलौना थर्मस र भेप लगायतका सामग्री जफत। र स्याङ्जाको गल्याङ नगरपालिका हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दै पालिकाभित्र हलगोरु पाल्ने 115 किसानलाई 5,000 दरले रकम वितरण।
0: चितवनको रत्ननगर नगरपालिका 12 जिरौनामा केराबाट वाइन र ब्रान्डी उत्पादन सम्बन्धी अनुसन्धान सफल भएको छ। 15 वर्षदेखि खेती गर्दै आएका ठाकुर सापकोटाले बोटमै कुहिने र खेर जाने केराबाट मदिराजन्य पेय पदार्थ उत्पादन परीक्षण थालेको जानकारी दिनुभएको हो।
4: एक वर्ष जति भयो मैले यो केराको चाहिँ ब्रान्डी र वाइनमा रिसर्च गरेको, वाइन पनि सक्सेस भएको छ, रिसर्च कम्प्लिट भएर त्यो थानको लागेको छ अनि अहिले अब यो ब्रान्डीमा काम गरिरहेको छु मैले, अनि प्रत्यक्ष रूपमा मैले चाहिँ नि यो ब्रान्डी बनाउने कम्पनीमा 4, त्यसपछि मार्केटिङमा 2, अनि प्लस म भयो मेरो फ्यामिली 8-9 प्रत्यक्ष रूपमा रोजगारी पाइरहेछ। अब यो ब्रान्डी पनि सक्सेस भएको छ मेरो।
0: 12 बिघा क्षेत्रफलमा सापकोटाले खेती गर्दै आउनु भएको छ। कृषि विकास कार्यालय भरतपुरको सहयोगमा शुरू गरिएको ब्रान्डी उत्पादन सम्बन्धी अनुसन्धान पनि अन्तिम चरणमा पुगेको छ। गएको 24 घण्टामा कञ्चनपुरको हनुमान नगरमा देशकै सबैभन्दा बढी 147 मिलिमिटर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाले देशका मधेस प्रदेश बाहेक सबै ठाउँमा वर्षा भएको भन्दै कञ्चनपुरमा सबैभन्दा बढी वर्षा भएको जनाएको हो। बाँकेमा पनि 100 मिलिलिटर वर्षा भन्दा बढी पानी परेको छ। पूर्व र मध्य नेपालमा पनि उल्लेख्य वर्षा भएको महाशाखाले उल्लेख गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार असार 5 पूर्वी नेपालमा आएको मनसून आज देशभर फैलिएको हो। बेलायती प्रधानमन्त्री स्वर्गीय स्टारमरले रक्षा क्षेत्रका लागि थप 15 अर्ब पाउन्ड बजेट घोषणा गर्नुभएको छ। सड़क र ऊर्जा क्षेत्रका रकम कटौती गरेर रक्षामा बढ़ाएको स्टारमरको भनाइ छ। सन् 2019 रक्षा बजेट वार्षिक 80 अर्ब पाउन्ड पुग्ने उहाँले बताउनु भएको छ।

0: দুটো পুরো চাই না বলে কো
1: સમુદાયમાં

0: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलमा प्रति लिटर 20 रुपियाँ, डिजेलमा 30 रुपियाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर 100 रुपियाँले घटेको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले आज रातिदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्डियन आयल कर्पोरेसन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रति लिटर 15 रुपियाँ 9 पैसा, डिजेल 29 रुपियाँ 46 पैसा, हवाई इन्धन प्रति लिटर 29 रुपियाँ 42 पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको निगमले जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले वर्तमान शासकीय स्वरूपमाथि धावा नबोल्ने चेतावनी दिनुभएको छ। 68 औं संसद दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सत्तारूढ रासोपाप्रति संकेत गर्दै नेता आङदम्बेले अपरिपक्व सोचका आधारमा शासकीय स्वरूपमाथि प्रश्न नउठाउन सुझाव दिनुभएको हो।
1: आजको नेपाली शासकीय स्वरूप कुनै एउटा पार्टीको लहरमा या कुनै एउटा पार्टीको घोषणा पत्र र सोचबाट मात्रै आएको होइन, यो शासकीय स्वरूप नेपाली जनताको अथक लडाईँको परिणाम त त्यो हुँदै हो। सँगसँगै पछिल्लो चोटि जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने सिंहदरबारको अधिकार गाउँमा ठाउँमा प्राप्त गर्न सक्ने त्यो सोचबाट आजको शासकीय स्वरूपको परिकल्पना पनि गरिएको हो। आज हामीहरू यो मोडर्न जमानाको यो पिक आवर हो। अहिले यो बेलामा हामीले हाम्रो संसदीय मूल्य मान्यता सोच र यसको चाहिँ गरिमालाई उचाइमा पुर्याएर जनताले थपक्कै महसुस गर्न सक्ने ठाउँमा पुर्याउँदै गरेको म्यासेज दिइराख्नुपर्ने बेलामा आज हामीहरू त्यही शासकीय स्वरूपकी धावा बोल्ने ठाउँतर्फ हामीहरू फर्किएर गएको जस्तो अनुभूति पनि हामीहरूले गरिराखेका छौँ।
0: भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई डिजिटल बनाएको छ। सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटो, छरितो र प्रविधि मैत्री बनाउने उद्देश्यले डिजिटल सरुवा प्रणाली बनाएको हो। मन्त्रालयका अनुसार अब सरुवा प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। अब कर्मचारीले सरुवा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनबाट हेर्न सक्नेछन्। मन्त्रालयका अनुसार सरुवा सम्बन्धी पत्रहरू प्रणालीबाट स्वचालित रूपमा तयार हुनेछन्। परे अन्य सम्बन्धित निकायका प्रणालीसँग एपीआई मार्फत सूचना आदान प्रदान गर्न सकिने व्यवस्था पनि हुनेछ। साथै सरुवा सम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा 24 घण्टाभित्र स्वतः सार्वजनिक गरिने व्यवस्था मिलाइनेछ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले कर्मचारी प्रशासनलाई पारदर्शी, उत्तरदायी र प्रविधि मैत्री बनाउने सरकारको नीति अनुसार डिजिटल सरुवा प्रणालीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम भएका जिल्लामा 97% बाल बालिकालाई खोप प्रदान गरिएको जनाएको छ।
2: दादुरा महामारी प्रतिकारी खोप अभियान मार्फत 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले बताउनु भएको छ। उहाँका अनुसार 7 जिल्लाका 1,28,359 बाल बालिकालाई खोप लगाइएको छ। सरकारले यस वर्ष दादुराको उच्च जोखिम रहेका जाजरकोट, सुर्खेत, कालीकोट, सर्लाही, सिरा, महोत्तरी र बागलुङमा 6 महिनादेखि 15 वर्षसम्म उमेर समूहका बालबालिकामा दादुरा महामारी प्रतिकारी खोप अभियान जेठको अन्तिम सातादेखि असार 10 गतेसम्म सञ्चालन गरेको थियो। दादुरा संक्रामक रोग हो। एकजना संक्रमित व्यक्तिले 18 जनासम्मलाई संक्रमण सार्न सक्दछ।
0: काठमाडौँमा जग्गा किन्न आएका सर्लाहीका एकजना पुरुष नक्कली पुलिसको ठग गिरोहबाट लुटिएका छन्।
3: काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका सर्लाही लालबन्दी 8 खतिवडा चोकका धनबहादुर मुक्तानलाई लुटेराले प्रहरीको हत्कडी समेत लगाएर 10,95,000 लुटेका हुन्। यही असार 9 गते 5 जनाको समूहले धनबहादुरलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र बैंकका चेक लुटेको हो। लुटपाटको आरोपमा 4 जना पक्राउ परेका छन्। प्रहरीले लुटिएको रकम मध्ये 2 लाख रुपियाँ बरामद गरेको छ। लुटेराहरू पक्राउ परे पनि लुटिएको झण्डै 9 लाख भने फेला परेको छैन। उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ आएका मुक्तान चिन्जानका साथी शेरबहादुर मुक्तानको कोठामा बस्नु भएको थियो। साँझ पख आएको समूहले प्रहरी हौ भन्दै डर देखाएर हत्कडी समेत लगाएर लुटेको प्रहरीको भनाइ छ। अस्ति 14 गते सिन्धुपाल्चोक त्रिपुरा सुन्दरीका रामशरण दमाई, टोखा 1 का सबिन खवास, पर्सा ठोरी लक्ष्मी गोले र पीड़ित धनबहादुर बास बसेका डेरावाल सिन्धुली घ्याङलेख 5 का शेरबहादुर मुक्तानलाई समेत पक्राउ गरिएको छ। पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट 7 दिनको म्याद लिएर प्रहरी वृत्त बालाजुको हिरासतमा राखिएको छ।
0: साउदी अरबले आफ्नो जेलमा रहेका 33 जना नेपालीलाई मुक्त गरेको छ। रमादानका अवसरमा जेलमा रहेका नेपालीलाई मुक्त गरिएको भन्दै परराष्ट्र मन्त्रालयले आभार प्रकट गरेको छ। बन्दी मुक्त गर्ने जस्ता कदमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने मन्त्रालयले उल्लेख गरेको छ। खबर यति नै।
4: यो CFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: नर्वे विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। आइभेरी कोस्टलाई 2-1 ले पराजित गर्दै नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। नर्वेका एन्टोनियो नुसाले खेलको 39 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। आइभेरी कोस्टका अमाद डियालोले 74 मिनटमा गोल फर्काउँदै खेललाई बराबरी बनाउनुभयो। 86 मिनटमा नर्वेका एर्लिङ हालान्डले अर्को गोल गर्नुभयो। उहाँको निर्णायक गोलसँगै नर्वे अन्तिम सोह्रमा प्रवेश गरेको हो। विश्वकपमा हालान्डले गोल संख्या 5 पुर्याउनु भएको छ। गृह मन्त्रालयले होटल तथा रेस्टुरेन्टको खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न 77 जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। गृहमन्त्री स्तरीय निर्णयपछि मन्त्रालयले सबै जिल्ला प्रशासनलाई पत्राचार गरेको हो। पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन आह्वान गरिएको छ। नागरिकको स्वास्थ्यमा असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्मको कड़ा कारवाही गर्न भनिएको छ। गृह मन्त्रालयले आम नागरिकका गुनासाहरू सहजै दर्ता गर्न सक्ने गरी जिल्ला प्रशासन कार्यालयमा एक गुनासो सुनवाई संयन्त्र स्थापना गर्नका लागि निर्देशन दिएको छ। नागरिकहरूको गुनासोलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिएको छ। अब खबर फटाफट।
1: तुलसीपुर महानगरका 19 वडामा 26 वटाका दरले 500 फलामे चुलो वितरण। बिजुलीबाट समेत चल्ने चुलोका लागि उपभोक्ताले 5% मात्रै तिर्नुपर्ने। कर्णालीको जुम्ला पूर्ण खोप सुनिश्चित र दिगोपना जिल्ला घोषित। जिल्लाभरका 8 स्थानीय तहमा 15 महिनासम्मका 2068 र 16 23 महिनाका 3364 बाल बालिकालाई सबै प्रकारका खोप लगाइयो। चितवन बरण्डाभार जैविक मार्गको सामुदायिक वनमा रात्रिकालीन जीव सफारी सञ्चालन। रत्ननगर दक्षिण क्षेत्रको पञ्चकन्यासँगै कालिका नगरभित्र पर्ने चतुर्मुखी र भीमौली वनभित्र 30 किलोमिटर जंगल मार्ग खोलेर परीक्षणका रूपमा रात्रिकालीन जीव सफारी गरिँदै। भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको 20,50,000 आइफोन रूपन्देहीमा बरामद। भारतबाट आउँदै गरेको भारतीय मोटरसाइकल चेक जाँच गर्दा फेला परेका 35 आइफोन सहित मोटरसाइकल पनि कार्यवाहीका लागि भैरवा भन्सार कार्यालयमा। गएको साउनदेखि चैतसम्ममा रसुवा भन्सारमा 3,51,00,000 बढीको अवैध सामग्री बरामद। चकलेट अचार चाउमिनको सस तयारी पोसाक रोल कपडा कफी खेलौना थर्मस र भेप लगायतका सामग्री जफत। र स्याङ्जाको गल्याङ नगरपालिका हलगोरू पाल्ने किसानलाई प्रोत्साहन गर्दै पालिकाभित्र हलगोरू पाल्ने 115 किसानलाई 5,000 दरले रकम वितरण।
0: रक्षा लगानी योजनाको 5 अर्ब पाउन्ड ड्रोनमा लगानी हुने भएको छ। आगामी 4 वर्षभित्र 100 रकम खर्च गरिनेछ। थप जानकारी अङ्ग्रेजी सेवाका भिक्टोरिया लरेन्सबाट।
2: The package includes attack drones that will fly alongside army helicopters, as well as cutting-edge technology to help RAF jets strike targets while remaining undetected. The investment will also pay for autonomous maritime mine hunters, uncrewed ground vehicles, small tactical quadcopters, as well as a hybrid Royal Navy made up of crewed and uncrewed vessels. It will also fund Europe's biggest drone testing centre opened earlier this month in Swindon, as well as a task force which will develop new autonomous capabilities quickly.
0: सशस्त्र प्रहरीले ललितपुरको सानेपाबाट कबाडी बोकेका 10 ट्रक नियन्त्रणमा लिएको छ। आवश्यक कागज पत्र बिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ट्रकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिनुभयो। ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ। अमेरिकामा जन्मेकै आधारमा नागरिकता सीमित गर्ने राष्ट्रपति ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याइदिएको छ। अदालतका न्यायाधीशहरूले अमेरिकामा जन्मेका बालबालिकाले स्वत नागरिकता पाउने 150 वर्ष पुरानो व्यवस्था कायम हुने फैसला गरेका हुन्। अमेरिकामा छोटो समयमा आएका तथा अवैध बसेका व्यक्तिका सन्तानलाई नागरिकता नदिने निर्णय ट्रम्पले गर्नुभएको थियो। विपक्षीहरूले संविधानको 14 संशोधनको हनन भएको भन्दै मुद्दा हालेका थिए। अदालतको आदेशपछि यसबारे ट्रम्पले फेरि त्यस्तो निर्णय गर्न कठिन हुने जानकारले बताएका छन्। ललितपुरको जावलाखेल सदर चिडियाखानामा गत असार 5 पुष्टि भएको बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएका छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले असार 12 यता संक्रमण नभेटिएको बताउनुभएको हो।

0: सिराहामा स्कूल बसले घिच्दा बसका सहचालक र 5 वर्षीय बालिकाको मृत्यु भएको छ। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका 2 मा रहेको पायोनियर एजुकेशन एकाडेमीको बसबाट बालिकालाई झाने क्रममा बस अगाडि बढ्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार सहचालक लहान 22 का 25 वर्षीय ओम प्रकाश यादव र सोही विद्यालयमा पढ्ने 5 वर्षीय समीक्षा कुमारी शाहको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चालक फरार रहेका छन्। गृह मन्त्रालयले होटल तथा रेस्टुरेन्टको खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न 77 वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ। गृह मन्त्री स्तरीय निर्णयपछि मन्त्रालयले सबै जिल्ला प्रशासनलाई कार्य पत्राचार गरेको हो। पत्रमा नियमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन आह्वान गरिएको छ। नागरिकको स्वास्थ्यमा असर पुर्याउने वा प्रचलित कानूनको उल्लङ्घन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम जिल्ला प्रशासन कार्यालयमा 1 गुनासो सुनवाई संयन्त्र स्थापना गर्नका लागि निर्देशन दिएको छ। नागरिकहरूको गुनासोलाई उच्च प्राथमिकतामा राखी काम गर्न भनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 का हिंसा र आगजनीलाई वैधानिकता दिने काम भइरहेको जिकिर गर्नु भएको छ। काठमाडौँमा आयोजित प्रदेश स्तरीय निर्वाचन नतिजा समीक्षा गोष्ठीमा ओलीले भइरहेको अवस्था ल्याउन लागिरहने बताउनु भएको छ।
1: भुइँचालोले ध्वस्त पार्यो, हामीले त्यसलाई उठायौँ। कोभिडले ध्वस्त पार्न खोज्यो, त्यसलाई हामीले उठायौँ। अर्थतन्त्र ध्वस्त अवस्थाबाट हामीले माथि उठायौँ र विभिन्न क्षेत्रहरू, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, खेल क्षेत्र, अनेकलाई हामीले यत्नपूर्वक अगाडि बढाउने प्रयास गर्यौँ। तर त्यो कुरा सही भएन। विभिन्न शक्तिहरूले त्यसलाई संवैधानिक हिसाबले ढाल्न नसकेपछि, असंवैधानिक हिसाबले, उपद्रवको हिसाबले तोडफोड, हत्या, हिंसा, आगजनी, लुटपाट जस्ता कुराहरूबाट सरकार ढाल्ने बाटो समात्यो। त्यसलाई वैधानिकता दिने काम भएको छ। तर हामी देशलाई फेरि शान्तिपूर्ण नेपाल, सबैलाई माया गर्ने व्यवस्था, त्यस प्रणालीबाट फेरि अगाडि बढ्नेछ।
0: काँग्रेस संसदीय दलका नेता विश्वराज आङदम्बेले वर्तमान शासकीय स्वरूपमाथि धावा नबोल्न चेतावनी दिनुभएको छ। 68 संसद दिवसको अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सत्तारूढ रासोपाप्रति संकेत गर्दै नेता आङदम्बेले अपरिपक्व सोचका आधारमा शासकीय स्वरूपमाथि प्रश्न नउठाउन सुझाव दिनुभएको हो।
2: आजको नेपाली शासकीय स्वरूप कुनै एउटा पार्टीको लहरमा या कुनै एउटा पार्टीको घोषणा पत्र र सोचबाट मात्रै आएको होइन। यो शासकीय स्वरूप नेपाली जनताको अथक लडाईँको परिणाम त त्यो हुँदै हो। सँगसँगै पछिल्लो चोटि जनताले प्रत्यक्ष अनुभूति गर्न पाउने सिंहदरबारको अधिकार गाउँमा ठाउँमा प्राप्त गर्न सक्ने त्यो सोचबाट आजको शासकीय स्वरूपको परिकल्पना पनि गरिएको हो। आज हामीहरू यो मोडर्न जमानाको यो पिक आवर हो अहिले। यो बेलामा हामीले हाम्रो संसदीय मूल्य मान्यता सोच र यसको चाहिँ गरिमालाई उचाइमा पुर्याएर जनताले थपक्कै महसुस गर्न सक्ने ठाउँमा पुर्याउँदै गरेको म्यासेज दिइराख्नुपर्ने बेलामा आज हामीहरू त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने ठाउँतर्फ हामीहरू फर्किएर गएको जस्तो अनुभूति पनि हामीहरूले गरिराखेका छौँ।
0: वर्तमान शासकीय स्वरूप जनताको बलिदानबाट स्थापित भएको भन्दै उहाँले लहर र आवेगको भरमा प्रश्न नउठाउन पनि सुझाउनु भएको छ।
2: शासकीय स्वरूपले हाम्रो अकर्मण्यता, हाम्रो सोचको अपरिपक्वता हाम्रो शासकीय स्वरूप मात्र खन्याउन थाल्यो। हामीले नजानेको अभ्यासै नगरिकन त्यसका प्रति प्रश्न उठाउन थाल्यौँ। त्यो राम्रो कुरो हुँदैन। आज हामीहरूले जनताहरूलाई थपक्कै महसुस गर्ने ठाउँमा पुर्याउनका निम्ति जसरी शासकीय स्वरूपको 7 वटा प्रदेशको हामीहरूले परिकल्पना गरेका छौँ, 3 तहको स्थानीय तहको हामीले परिकल्पना गरेका छौँ, यो परिकल्पनामा कुनै लहर, कुनै आवेग, कुनै चाहिँ उत्तेजना यस्ता कुराहरूले त्यो जनताको रगतबाट साटेर ल्याएको त्यो निष्कर्ष जो ऐतिहासिक छ त्यसलाई अडिनलाईको बन्दी बनाउनु हुँदैन, त्यसका प्रति क्वेशन मार्क उठाउनु हुँदैन।
0: काठमाडौँमा जग्गा किन्न आएका सर्लाहीका 1 जना पुरुष नक्कली पुलिसको ठग गिरोहबाट लुटिएका छन्।
3: काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका सर्लाही लालबन्दी 8 खतिवडा चोकका धनबहादुर मोक्तानलाई लुटेराले प्रहरीको हत्कडी समेत लगाएर 10,95,000 लुटेका हुन्। यही असार 9 गते 5-6 जनाको समूहले धनबहादुरलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र बैंकका चेक लुटेको हो। लुटपाटको आरोपमा 4 जना पक्राउ परेका छन्। प्रहरीले लुटिएको रकममध्ये 2 लाख रुपियाँ बरामद गरेको छ। लुटेराहरू पक्राउ परे पनि लुटिएको झण्डै 9 लाख भने फेला परेको छैन। उनीहरूमाथि चोरी तथा डाका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको

అయ్యయ్య అక్కక సన్నని అయ్యయ్య అక్కక సన్నని.

0: संहिताका मूल मर्मबारे सत्तारूढ रासोपाको नीतिलाई लिएर नेतृत्वले आलोचना खेप्नु परेको छ। संहिताबारे आयोजित बहसमा जनमत पार्टीका डाक्टर सीके राउतले भदौ अन्तिम साताको घटनापछि बसेको नजिरबाट डर लाग्ने गरेको बताउनु भएको छ।
1: नजिरै बस्यो, ध्यान कसै घरमा आगो लगाइदिँदा पनि हुन्छ, सिङ्गारमा आगो लगाइदिँदा पनि हुन्छ, बालुवाटारमा आगो लगाइदिँदा पनि हुन्छ, प्रदेश सभामा गएर आगो लगाइदिँदा पनि हुन्छ, कसैलाई केही हुने होइन भने नजिर स्थापित भइसकेको हुँदाखेरि अर्को पटक पनि फेरि त्यस्तै खालको विद्रोह गरेर ल यो संविधानै फालौ न हामीले किन चाहियो भनेर जुन सम्भावना छ त्यो कारणले मलाई गम्भीर मात्रै बनायो।
0: संहिता मन नपराउनेको सूचीमा रासोपा नेतृत्व पनि रहेको उहाँको छम्ब्याई छ। श्रम संस्कृति पार्टीका आर्यन राईले संविधानका आधारभूत मान्यतामाथि आक्रमणको प्रयास गरेमा गल्ती हुने भन्दै सचेत गराउनु भएको छ।
2: संहिता धर्मनिरपेक्ष लोकतन्त्र गणतन्त्रमाथि छेडखाने प्रयास नगर्नु होला सरकारले, त्यो भयो भने फेरि अर्को आन्दोलन तपाईँको चाहिँ सिर्जना हुन्छ। र यो सिंहदरबारको विरुद्धमा जहिले किन आन्दोलन हुन्छ भन्दाखेरि यी सबै जाति सबै तपाईँको चाहिँ नागरिक र सभ्यता र उनीहरूले हाम्रो पनि सिंहदरबार हो भन्ने खालको चाहिँ अनुभूतिको अनुभूति नभए पछाडि सिंहदरबारको विरुद्धमा सधैँभरि आन्दोलन हुन्छ।
0: सहभागीले प्रदेश खारेजीबारे रासोपा महाधिवेशनमा भएको छलफलबारे प्रश्न गरेका छन्। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा पाँचजनालाई धरौटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अरियालसहित पाँचजनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र रमेश कोइराला गुजलासले धरौटीमा छाड्न आदेश दिएको हो। महानिर्देशक अरियालसँग 5 लाख रूपियाँ धरौटी माग गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख र तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी आईडी सर्भिसेसका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्लसँग 5 लाख धरौटी माग भएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक अरियालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूमाथि 10 अर्ब 13 करोड़ 4 लाख बिगो दावी गरिएको छ। काकडभित्तामा पर्यटकीय संरचना निर्माण शुरू गरिएको छ। भारत तथा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यले पर्यटन कार्यालय झापा, मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयको सहकार्यमा परियोजना अघि बढ़ाइएको हो। पर्यटन कार्यालय काकडभित्ताका प्रमुख छविलाल खतिवड़ाका अनुसार संरचनाले पूर्वी नाकाको आकर्षण बढाउनुका साथै नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक प्रभाव पार्नेछ। संरचना बनेपछि पर्यटक केही समय नाकामै रोकिने, तस्विर खिच्ने, स्थानीय सेवा उपयोग गर्ने र यसबाट स्थानीय अर्थतन्त्र समेत चलायमान हुने उहाँको भनाइ छ। 200 मिटर क्षेत्रमा निर्माण भइरहेको संरचनाभित्र नेपालको मौलिक संस्कृति र राष्ट्रिय पहिचान झल्कने विभिन्न संरचना रहनेछन्। 32 वटा नेपाली झण्डा, पर्यटकका लागि आकर्षक सेल्फी बुथ तथा रातको समयमा थप आकर्षण बढाउने डिजिटल लाइटिङको व्यवस्था गरिनेछ। निर्माणका लागि हाल यस क्षेत्रमा ठूला विज्ञापन बोर्डहरू अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ। पूर्वी नाका हुँदै प्रत्येक वर्ष हजारौं विदेशी पर्यटक नेपाल भित्रिने गरेका छन्। सिराहामा स्कूल बसले खिच्दा बसका सहचालक र 5 वर्षीय बालिकाको मृत्यु भएको छ। सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका 2 रहेको पायोनियर एजुकेशन एकाडेमीको बसबाट बालिकालाई जाने क्रममा बस अगाडि बढ्दा दुर्घटना भएको हो। प्रहरीका अनुसार सहचालक लहान 22 25 वर्षीय ओम प्रकाश यादव र सोही विद्यालयमा पढ्ने 5 वर्षीय समीक्षा कुमारी शाहको घटनास्थलमा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौँमा जग्गा किन्न आएका सर्लाहीका एकजना पुरुष नक्कली पुलिसको ठग गिरोहबाट लुटिएका छन्।
3: काठमाडौँको वनस्थलीमा जग्गा किन्न आएका सर्लाही लालबन्दी 8 खतिवडा चोकका धनबहादुर मुक्तानलाई लुटेराले प्रहरीको हत्कडी समेत लगाएर 10,95,000 लुटेका हुन्। यही असार 9 गते 5 जनाको समूहले धनबहादुरलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र बैंकका चेक लुटेको हो। लुटपाटको आरोपमा 4 जना पक्राउ परेका छन्। प्रहरीले लुटिएको रकम मध्ये 2 लाख रुपियाँ बरामद गरेको छ। लुटेराहरू पक्राउ परे पनि लुटिएको झण्डै 9 लाख भने फेला परेको छैन। उनीहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ आएका मोक्तान चिन्जाङका साथी शेरबहादुर मोक्तानको कोठामा बस्नु भएको थियो।

0: करिब दुई महिनादेखि अवरुद्ध नेपाली चिया मंगलबारदेखि भारत निर्यात हुन थालेको छ। काखरभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत निर्यात भएको मेची भन्सार कार्यालय काखरभिट्टाले जनाएको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काखरभिट्टा नाकाबाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाइएको बताउनुभयो। निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको भन्दै अहिले इलामको अर्थोडक चिया मात्र निर्यात भएको बताउनुभयो। यसअघि तीन साताको अवरोधपछि जेठ 6 गतेदेखि खुकुलो बनाइएको चिया निर्यात प्रक्रिया भारतले फेरि जेठको तेस्रो सातादेखि कडाई गरेको थियो। भारतीय चिया बोर्डले आवश्यक आयातकर्ताको गोदाम आइपुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीहरूले निर्यात रोक्न बाध्य भएको बताएका थिए। समस्याको विरोधमा इलामका उद्योगले 1 असारदेखि तथा झापाका उद्योगीले असार 4 गतेदेखि उद्योग बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका करिब 79 वटा चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू पुनः सञ्चालन गर्न सहमत भएका थिए। नेपालको मुख्य पूर्वी नाका काखरभिट्टाबाट भट्टामा पर्यटकीय संरचनाहरूको निर्माण थालिएको छ। भारत तथा तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकलाई सीमा नाकामै आकर्षित गर्ने उद्देश्यले पर्यटन कार्यालय झापा मेचीनगर नगरपालिका र मेची भन्सार कार्यालयले संयुक्त परियोजना अघि बढाएका हुन्। पर्यटन कार्यालय काखरभिट्टाका प्रमुख छविलाल खतिवडाका अनुसार 200 मिटर क्षेत्रमा नेपालको मौलिक संस्कृति र राष्ट्रिय पहिचान झट्कने विभिन्न संरचना बनाइनेछ। संरचनाले पूर्वी नाकाको आकर्षण बढाउनुका साथै नेपाल प्रवेश गर्ने पर्यटकमा सकारात्मक ऊर्जा भर्ने उहाँको विश्वास छ। खतिवडाले संरचना बनेपछि पर्यटक केही समय नाकामै रोकिने, तस्विर खिच्ने, स्थानीय सेवा उपयोग गर्ने र यसबाट स्थानीय अर्थतन्त्र समेत चलायमान हुने बताउनुभयो। 32 वटा नेपाली झण्डा, पर्यटकका लागि आकर्षक सेल्फी बुथ र रातको समयमा थप आकर्षण बढाउन डिजिटल लाइटिङको व्यवस्था गरिने बताइएको छ। पूर्वी नाका हुँदै प्रत्येक वर्ष हजारौं विदेशी पर्यटक नेपाल भित्रने गरेका छन्। घरभित्र आफ्नै जोडी र पूर्व जोडीको ज्यान लिने हत्यारालाई थप 10 वर्ष जेल सजाय हुने गरी बेलायतमा नयाँ कानून ल्याउने तयारी भएको छ। महिला र युवतीहरूको हिंसा नियन्त्रणका लागि न्याय मन्त्रालयले कडा कानून ल्याउने तयारी गरेको हो। हाल धेरै जसो घरेलु हत्यामा कम सजाय हुने गरेको छ। स्काइकी एलेक्स रोजस:
1: The starting point for most domestic murders is 15 years, and that's because they take place in the home and because a weapon is already likely to be at the scene. But for other murders, where the weapon is taken to the scene with intent, the starting point is 25 years. So this is the government looking to close that 10-year gap.
0: गण्डकी प्रदेशमा एचआईभी संक्रमण बढ्ने क्रममा रहेको पाइएको छ।
2: करिब 1 वर्ष अघि 2900 को हाराहारीमा रहेको एचआईभी संक्रमितको संख्या चालु आर्थिक वर्ष 2082-83 को वैशाखसम्मको तथ्याङ्क अनुसार बढेर 3171 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै संक्रमित कास्कीमा छन्। कास्कीमा मात्र जम्मा संक्रमितको 51% अर्थात 1602 जना एचआईभी संक्रमित रहेको पोखरामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ। पोखरा महानगरपालिका 7 वडा कार्यालयमा आयोजित एचआईभी तथा एड्समा हुने लाङछना तथा विभेद न्यूनीकरणका लागि जनप्रतिनिधि, प्रहरी, पत्रकार तथा अन्य जोखिम समूह बीचको अन्तर्क्रिया एवं अभिमुखीकरण कार्यक्रममा प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठ अधिकृत लक्ष्मण बस्यालले यो तथ्याङ्क सार्वजनिक गरेका हुन्। आर्थिक वर्ष 2082-83 को वैशाखसम्म गण्डकी प्रदेशमा 1619 पुरूष, 1541 महिला तथा अन्य 11 जना गरी जम्मा 3171 जना एचआईभी संक्रमित रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। यस्तै तनहुमा 260, गोर्खामा 240, बागलुङमा 218, पूर्वी नवलपरासीमा 162, लमजुङमा 139, म्याग्दीमा 95, स्याङ्जामा 344 र पर्वतमा 84 जना संक्रमित छन्। उनीहरूले नियमित रूपमा एआरटी सेवा लिने गरेका छन्।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिमका जिल्लामा 97% बाल बालिकालाई खोप प्रदान गरिएको जनाएको छ।
3: दादुरा महामारी प्रतिकारक खोप अभियानमा 97.7% खोप दिएको स्वास्थ्य सेवा विभागका स्वास्थ्य तथा खोप शाखा
4: यो PFBS गोर्खा रेडियो
0: हो। समाचार खबर यति नै। नमस्कार।

फ्रान्स बीस फिफा विश्वकप 2026 को अन्तिम सोह्रमा प्रवेश गरेको छ। आज भएको खेलमा स्वीडेनमाथि 3-0 को सहज जीत निकाल्दै फ्रान्स प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। फ्रान्सको जीतमा किलियन एम्बापेले दुई तथा ब्राडली बार्कुलाले एक गोल गर्नुभयो। यो सँगै एम्बापे गोल्डेन बुटको दौड़मा पनि अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरीमा पुग्नु भएको छ। दुवैले जारी विश्वकपमा 6-6 गोल गरेका छन्। यस्तै एम्बापेको विश्वकपमा गोल संख्या 18 पुगेको छ, मेसीको 19 गोल रहेको छ। 2018 को विजेता फ्रान्सले अब अन्तिम सोह्रमा पाराग्वेसँग खेल्नेछ। नर्वे विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। आइभेरी कोस्टलाई 2-1 पराजित गर्दै नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश गरेको हो। नर्वेका एन्टोनियो नुसाले खेलको 39 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको हो। आइभेरी कोस्टका अमाद डियालोले 74 मिनटमा गोल फर्काउँदै खेललाई बराबरी बनाउनुभयो। 86 मिनटमा नर्वेका एलिङ हालान्डले अर्को गोल गर्नुभयो। उहाँको निर्णायक गोलसँगै नर्वे अन्तिम सोह्रमा प्रवेश गरेको हो। विश्वकपमा हालान्डले गोल संख्या 5 पुर्याउनु भएको छ। बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय व्यवस्थापन शुरू गरेको छ। नगरपालिकाले कुकुर होस्टेल स्थापना गरी कुकुरको उद्धार शुरू गरेको हो। बागलुङ बजारमा सामुदायिक कुकुरका कारण समस्या बढेपछि नगरपालिकाले दिगो व्यवस्थापनका लागि जग्गा व्यवस्थापन, आवास तथा कुकुर खेल्न सक्ने चौर निर्माण गरेको हो। 50 कुकुर राख्ने क्षमताको होस्टेलमा पहिलो चरणमा बेबारिसे बिरामी तथा अशक्त भएका 20 सामुदायिक कुकुरलाई राखिएको बागलुङ नगरपालिकाले